0: यो हो किप्स 98.3 एफएम तपाईं सँगको सहयात्रा
1: जस्ट मूव योर फीट जस्ट मूव योर फीट एन्जॉय द डांस बीट एन्जॉय द डांस बीट डांस बीट Friday, 8 a.m. and Saturday, 6 p.m.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
5: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
6: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
5: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
6: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-3888 98-012-3888
9: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
10: अब धन नाना मान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्। Connect to my world link and always stay connected wherever you are.
1: Sunaulo yaad, sunaulo geet. Bollywood golden hits. Keeps FM 98.3 megahertz ma. आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमबार र शुक्रबार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईंकै रेडियो किप्स एफएममा।
2: नेपाली पप गीतहरुको उतार चढ़ाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरुबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला। Keeps most wanted. Keeps most wanted.
3: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएममा।

0: best romantic Hindi songs. Best romantic Hindi songs. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Давай сүндігінінса. Kips FM 98.3 MHz. Your companion.
1: Kips. Time check.
2: अहिले बिहानको 7 बजेको छ.
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Kips 98.3 FM. Your companion. Your companion. Your companion.
6: केही नौलो
7: रोचक
6: अनि अचम्म लाग्ने तथ्यहरु
8: Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक

हेलो नमस्कार, तपाईँलाई स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा म निज्जल उपस्थित भइसकेको छु। किप्स एफएम 98.3 MHz यो कम्पानियन। तपाईँ ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन, द रेडियो स्टेसन द्याट अलवेज किप्स यु कुल, किप्स यु अलाइभ, किप्स यु एन्टरटेन्ड। वर्ल्ड वाइड तपाईँले हामी सुन्न सक्नुहुन्छ हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर, साथमा हाम्रो वेबसाइट kipsfm.com पनि हामीलाई मजाले सुन्न सकिन्छ। कार्यक्रम रेडियोमा रोचकमा तपाईँलाई हामी दिने गर्दछौँ विश्वभरि घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको जानकारी, साथमा रमाइलो प्रसङ्गहरू पनि कार्यक्रममा हामी समावेश गर्ने गर्दछौँ। इतिहासमा घटेका रहस्यमय चर्चित घटनाहरू पनि कार्यक्रममा हामी तपाईँ समक्ष राख्ने गर्ने गर्दछौँ। कार्यक्रमलाई सुरु गर्छ पहिलो साङ्गीतिक कोसेलीबाट र गीत भनिरहेको छ ए मेरो हजुर थ्रीबाट, पर न पर न।

0: आफ्नो मन त
1: हजुर श्रोता मित्र, तपाईँलाई फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा पहिलो रोचक जानकारीतर्फ बल लाग्न चाहन्छु। शीर्षक भनेर रहेको छ, मोटी महिलाहरूका लागि स्वर्ग रहेको एउटा देशको बारेमा हामी चर्चा गर्छौँ। हजुर, कुन चाहिँ रहेको छ त्यो देश? कार्यक्रम रेडियोमा रोचकमा विस्तारमा सुन्छौँ है त। बिहे हुनका लागि केवल सुन्दर देखिनु मात्र पर्याप्त छैन, यदि तपाईँ मरिसियसमा हुनुहुन्छ भने तपाईँ वचनदार पनि हुनुपर्नेछ। मरिसियस यस्तो देश हो जहाँ जिउको वजन बढी भएका युवतीहरू बिहे गर्नका लागि तन्नेरीहरूको रोजाइमा पर्दछन्। त्यसैले मरिसियसमा अविवाहित केटीहरूका लागि जिउको वजन बढी हुनु खुसीको कुरा हो। तपाईँलाई लाग्न सक्छ महिलाहरूको हकमा जिउको मोटोपना तथा बढी वजन सुन्दरताको सबैभन्दा ठूलो शत्रु हो, तर मरिसियसको हकमा यो बिल्कुलै लागू हुँदैन। उल्टै अविवाहित युवती स्लिम भए अर्थात् जिउमा बोसो लागेन भने तनाव सुरु हुन्छ, परिवारजनले नै धेरै खाना र मोटाउन दबाब दिन्छन्। अविवाहित केटाहरूलाई पनि परिवारजनले यस्तै दबाब दिन्छन् हृष्टपुष्ट केटी खोज्न। त्यसैले दुब्ला पातला केटीहरूको बिहे हुनै कठिन हुन्छ। बेहुलीको वजन बढी भएमा त्यस्तो बेहुलीको घरमा खुसी र सौभाग्य लिएर आउने आम विश्वास छ त्यहाँको समुदायमा। त्यसैले परिवारजनहरू आफ्ना छोरीहरूलाई कम भोजन तथा डाइटिङ गर्न रोक लगाउँछन्। यो दुनियाँ पनि विचित्र नै छ। दुनियाँका सबै महिलाहरू जिरो फिगरको पछि कुदिरहेको बेला उता मरिसियसका महिलाको जिन्दगी भने निस्फिक्री छ। उनीहरूको सिद्धान्तै छ, खाऊ पिऊ सुखसँग बसा।

हजुर, तपाईँ कार्यक्रम रेडियोमा रोचकमा हुनुहुन्छ। मेरो नाम हो निज्जल। कार्यक्रम तपाईँ किप्स एफएम 98.3 मेगाहर्जमा सुन्दै हुनुहुन्छ। अहिले लागौं अर्को रोचक प्रसंगतर्फ। इतिहासकै क्रूर तानाशाह जसलाई मान्छेको रगत नदेखि निन्द्रा लाग्दैन थियो। हजुर, यो रोचक प्रसंग कार्यक्रम रेडियोमा रोचकमा। विश्वका इतिहास धेरै खुनी शासकहरूका कुकर्मले भरिएको छ। आफ्ना क्रूर महत्वाकांक्षा तथा अहंकारी इच्छाहरू पूरा गर्नका लागि ती कुख्यात शासकहरूले केही बाँकी राखेनन्। सनकी इच्छाहरू पूरा गर्ने बहानामा ती शासकका दरबारबाट धेरै निर्दोष मानिसका घाँटी छिनिएका कथाहरू इतिहासमा पढ्न पाइन्छ। यस्तै मध्येका एक तानाशाह हुन् ब्लेड ड्राकुला। ब्लेड रोमानियन साम्राज्यका राजा तानाशाह थिए। ओटोमन साम्राज्य तथा टर्की साम्राज्यसँगको युद्धमा उनले ठूलो संख्यामा महिला तथा बालबालिकाको बर्बरतापूर्वक हत्या गरेको इतिहास छ। उनले नवजात शिशुसम्म पनि छाडेनन्। ती सम्राटको रूप पनि भयंकर थियो। डरलाग्दो अनुहार, ठूला ठूला दाँत, साँच्चैकै मानिसको रगत पिउने राक्षस जस्ता। उनको साम्राज्यका मानिस तथा अन्य साम्राज्यका शासकहरू पनि उनको नामदेखि डराउँथे। उनलाई मानिसको रगतप्रति अचम्मको आसक्ति थियो। उनी मानिसहरूलाई खुला ठाउँमा सुत्न लगाई, त्यसमाथि घोडा दौडाई मानिसहरूको हत्या गर्दथे र रगतको खोला बगाएर मजा लिन्थे। हरेक बेलुका मानिसको रगत नबगाएसम्म उनलाई रातमा निन्द्रा लाग्दैनथ्यो भनिन्छ। द इम्पलरको नामबाट समेत चर्चित ती शासकलाई विश्वका सबैभन्दा ठूला हत्यारा पनि भनिन्छ। उनले भ्यालेन्सिया राज्यका झण्डै 1,00,000 मानिसलाई यातना दिएर मारेका थिए। त्यो बेला सन् 1476 ती तानाशाहको मृत्यु भएको थियो। उनको मृत्युमा सर्वसाधारणहरूले ठूलो उत्सव मनाए।

0: This is
1: Hips 98.3 FM, your companion.
2: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.
3: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स, कीप्स एफएम 98.3 मेगाहर्ट्ज मा।
4: दिल दीवाना, दिन सजना के।
3: आइतबार र मंगलबार दिवसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे। पुराना बॉलीवुड संगीत को जादू तपाईं की रेडियो कीप्स एफएम मा।
5: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station Kips FM 98.3 MHz.
6: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईंसँग। 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्चस्तरीय जाँच र उपचार एउटै ठाउँमा।
5: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा।
7: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा।
5: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
6: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511
8: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
9: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
10: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: हरेक शनिबार बेलुकी 10 बजे
1: Keep 98.3 FM Your companion
2: केही नौलो
3: रोचक
2: अनि अचम्म लाग्ने तथ्यहरू Kips 98.3 FM मा यो हो कार्यक्रम रेडियोमा रोचक

कार्यक्रममा लिएको यो पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत छ कार्यक्रम रेडियोमा रोचकमा। रेडियोमा रोचकमा म निश्चल छु तपाईँको साथमा। कार्यक्रम तपाईँले किप्स एफएम 98.3 MHz यो कम्पेनियनमा सुन्न सक्नुहुन्छ। किप्स एफएम .com तपाईँले सुन्न सक्नुहुन्छ। हामीलाई वर्ल्ड वाइड हाम्रो पात्रो ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई सुन्न सकिन्छ। कार्यक्रममा हामी तपाईँ समक्ष राख्ने गर्दछौँ विश्वमा घटेका अनेकौँ रोचक तथा रहस्यमय जानकारीहरू, इतिहासका रोचक प्रसङ्गहरू र तपाईँले इन्जोय गर्न सक्नुहुन्छ नेपाली फिल्मी तथा नेपाली पप सङ्ग्सहरू। कार्यक्रमलाई अगाडि बढाउँ अर्को एउटा रोचक प्रसङ्गबाट नै, जुन चाहिँ रहेको छ एउटा अनौठो जीवको बारेमा जुन चाहिँ खाना नखाई 30 वर्षसम्म बाँच्न सक्दछ। हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा। हजुर श्रोता मित्र, हामी अब चर्चा गर्छौँ दुनियाँकै सबैभन्दा अद्भुत जीवको बारेमा। देख्दैमा अनौठो लाग्ने यस जीवको क्षमता छ नै अकल्पनीय छ। यो जीवको अस्तित्व पत्ता लागेसँगै वैज्ञानिकहरू पनि नयाँ निष्कर्षमा पुग्न बाध्य भए। पृथ्वीमा प्रलय भएर एक दिन सबै जीवको अस्तित्व समाप्त हुनेछ भन्ने मान्यतालाई यो जीवले गलत साबित गरिदिनेछ। वैज्ञानिकहरूले यो जीवलाई अजम्बरी जीवको उपमा दिएका छन्। यो जीवको नाम वाटर रिज हो। यो जीव ब्रह्माण्डमा पत्ता लागेका सबै ग्रहहरूमा सजिलैसँग बाँच्न सक्नेछ। कुनै पनि चिज नखाइकन यो जीव 30 वर्षसम्म बाँच्न सक्दछ। यति मात्र होइन, यो जीव 150 डिग्री सेल्सियसको तापक्रममा पनि बाँच्दछ। समुद्रमा पाइने वाटर रिज समुद्रको पिँधमा पनि बस्न सक्छ र यसलाई पानीको चापले पनि कुनै असर गर्दैन।

हजुर श्रोता मित्र, अब हामी कार्यक्रममा चर्चा गर्छौँ एउटा अनौठो चलनको बारेमा, जहाँ बिहे पछि हरेक रात ससुराली जानुपर्छ। हजुर, पूरा जानकारी कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ है त। दुनियाँमा सबैभन्दा धेरै जनसङ्ख्या भएको देश चीनमा अनौठो परम्परा र रीतिरिवाज पनि प्रशस्तै छन्। युनान प्रान्तका मुसो आदिवासीमा प्रचलित वैवाहिक संस्कार सायद दुनियाँमै अद्वितीय छ। यो समुदायमा बिहे गरिसकेपछि पनि लोग्ने स्वास्नीहरू आआफ्नो घरमा बस्दछन्, अर्थात् आम रूपमा बिहेपछि बेहुली बेहुलाकोमा जाने प्रचलन यो समुदायमा छैन। विवाहित महिलाहरू आफ्नै माइतीमा बस्दछन्। बिहेपछि लोग्नेहरूले पत्नीलाई आफ्नो घरमा ल्याउने होइन कि हरेक रात ससुराली जान्छन् र पत्नीसँग रात बिताउँछन्। पत्नीसँग रात बिताएपछि अर्को बिहान सबैले उठेर एक्लै आफ्नो घर फर्किन्छन्। उनीहरूको दाम्पत्य सम्बन्धमा कुनै आर्थिक लेनदेन हुँदैन। दुवैलाई चित्त बुझेको दिनसम्म मात्र सम्बन्ध कायम रहन्छ। यति मात्र होइन, सम्बन्धबाट जन्मिएका बाल बच्चाको लालन पालनको दायित्व पनि बाउको हुँदैन। महिलाले नै माइतीको सहयोगमा आफ्ना बाल बच्चाको पालन पोषण गर्नुपर्दछ। यो समुदायमा कुनै पनि महिलाले जन्माउने बाल बच्चा हुर्काउने जिम्मेवारी महिलाको लोग्ने वा सासू ससुराको हुँदैन, महिलाकै बाउ आमा तथा दाजुभाइको हुन्छ।

हजुर आदरणीय श्रोता मित्र, तपाईँ सुन्दै हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचक। रेडियोमा रोचकमा हामी कुरा गर्छौँ अब दुनियाँकै जब्बर मान्छेको बारेमा, जसलाई 11,000 भोल्टको करेन्टले पनि छुँदैन। हजुर, कार्यक्रम रेडियोमा रोचकमा यो प्रसङ्ग। करेन्टको सानो झट्काले पनि मान्छेको जिउ लल्याक लुलुक पारिदिन्छ, तर एकजना युवक यस्ता छन् जसलाई 11,000 भोल्टको करेन्टले पनि कुनै असर गर्दैन। भारतको हरियाणा स्थित सोनीपतमा बस्ने दीपक जाङ्गडा दुनियाँका एक विचित्र पात्र हुन्। 200 भोल्टको करेन्ट कुनै पनि मानिसलाई मृत्युको मुखमा पुर्याउन पर्याप्त हुन्छ, तर दीपकलाई भने 11,000 भोल्टको करेन्ट लगाइदिँदा पनि कुनै असर हुँदैन। 11,000 भोल्टले 500 घरको लागि बिजुली पुग्दछ। दीपकको छातीमा करेन्ट लगाएर कयौँ पटक प्रयोग पनि गरिसकिएको छ, तर यसबाट पनि त्यो पुष्टि भइसकेको छ कि उनलाई करेन्टले कुनै असर गर्दैन। दीपकलाई आफ्नो जिउमा करेन्ट नलाग्ने कुराको अनुभूति पहिलोपटक 3 वर्ष अघि भएको रहेछ। घरमा हिटर बिग्रेपछि उनले हिटर बनाउने बेलामा हातले नाङ्गो तार छुन पुगे। करेन्ट बगिरहेको तार छुँदा पनि हातमा करेन्ट नलागेपछि उनी दङ्ग परे। उनको त्यो अनौठो क्षमता देखेर सबै अचम्ममा परे। आफ्नो यो अनौठो क्षमता भगवान्ले दिएको उपहार भएको उनी बताउँछन्। अरू कोही पनि मानिसले गर्न नसक्ने काम आफूले गर्न सक्ने भएकोले आफू दुनियाँकै भाग्यमानी मान्छे भएको उनको भनाइ छ। आफूले आफ्नो त्यो शक्ति गुमाउन नचाहने पनि उनी बताउँछन्। आखिर दीपकको शरीरमा के त्यस्तो शक्ति छ जसका कारण उनलाई करेन्ट लाग्दैन? त्यो रहस्यमय रहेको छ। उनले यो पत्ता लगाउनका लागि डाक्टरसँग धेरै पटक आफ्नो रगत परीक्षण पनि गराए, तर सबै रिपोर्ट सामान्य।

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमलाई 10 दिन्छु 10 मा केलाई गरिराको कसमा फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: केही नौलो
4: रोचक
3: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक रेडियोमा रोचक
4: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
8: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
7: किन ए एसी लाइट ब्रिक नै
8: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
7: वाह मैले खोजेको जस्तै रहेछ
8: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01-591-3596-98-12-35-444
9: बाबु पानीको बिल तिरिदे ल
10: ल तिरिदे
11: बाबु बत्तीको बिल तिरिदे आज
10: ल ल तिरिदे
9: दादा इन्टरनेटको पनि लास दिनु है आज
10: ल त्यो पनि तिरिदे
9: तर सबै कुरा

0: छिटे कसरी तिरिस?
1: किनकि मसँग हाम्रो पात्र छ।
2: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट कसरी?
1: जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
3: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888 98-12-35-888।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कूटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: फुलको डाले डालेमा तिम्रो रूपको लाले,
10: नेपाल चलचित्रका सदाबहार गीतहरू,
11: मेरो
10: Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.

0: best romantic Hindi song. Best romantic Hindi song. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: तपाई सुन्दै हुनुहुन्छ
2: के
1: इ
2: इ बी
3: एस
0: टिप्स 98.3 FM योर कम्पानियन
1: केही नौलो
2: रोचक
1: अनि अचम्म लाग्ने तथ्यहरु टिप्स 98.3 FM मा यो हो कार्यक्रम रेडियो मा रोचक रेडियो

वेलकम ब्याक आफ्टर लास्ट कमर्सियल ब्रेक. तपाईँ हुनुहुन्छ कार्यक्रम रेडियोमा रोचकमा. रेडियोमा रोचक कार्यक्रम तपाईँले किप्स एफएम 98.3 मेगाहर्ज यो कम्पेनियनमा ट्युन इन गर्न सक्नुहुन्छ. किप्स एफएम .com हामीलाई सुन्न सक्नुहुन्छ वर्ल्ड वाइड. त्यस्तै हाम्रो पात्र ट्युनिङ एप जस्तै एप्सहरू प्रयोग गरेर पनि हामीलाई मजाले सुन्न सकिन्छ. कार्यक्रममा तपाईँ समक्ष हामी ल्याउने गर्दछौँ विश्वमा घटेका अनेकौँ रोचक तथा आश्चर्यजनक घटनाहरूको जानकारी, साथमा रमाइलो कथा तथा रहस्यमय रोचक जानकारीहरू कार्यक्रममा तपाईँले पाउन सक्नुहुन्छ. इतिहासका जानकारीहरू पनि तपाईँले पाउन सक्नुहुनेछ. आउनुहोस् कार्यक्रममा लागौँ अर्को एउटा रोचक प्रसङ्गतर्फ नै. डकर्मीका 120 श्रीमती सबैका लागि छुट्टै घर. हजुर, पुरा प्रसङ्ग कार्यक्रम रेडियोमा रोचकमा सुन्छौँ है त. दुनियाँका मानिसहरूमा फरक फरक खाले रुचि हुन्छन्. थाइल्यान्डका एकजना पुरुषको शौकका बारेमा थाहा पाउनु भयो भने तपाईँ हैरान हुनुहुनेछ. ती पुरुष यस्ता हुन् जसले जुन ठाउँमा गयो त्यो ठाउँमा कम्तीमा एकजना महिलासँग बिहे गरेकै हुन्छ. त्यस्तो पुरुषार्थका कारण उनले अहिलेसम्म 120 जना महिलासँग बिहे गरिसकेका छन्. ती व्यक्तिको नाम तम्बन प्रेजर्ट हो. उनी पेसाले डकर्मी हुन्. उनी घर बनाउनका लागि जहाँ जहाँ जान्छन् त्यहाँबाट एकजना महिलालाई बिहे गरेर ल्याउँछन्. थाइल्यान्डमा कानुनले बहुविवाह गर्न रोक लगाएको छ, तर तम्बनलाई एकपछि अर्को गर्दै बिहे गर्नका लागि कानुनले रोकेन. नकोन नायक प्रान्तका बासिन्दा ताम्बेनले हरेक महिलासँग बिहे गर्दा आफ्नो पहिलो श्रीमतीको सहमतिमै गर्ने गरेका छन्। उनले आफ्नो हुनेवाला पत्नी र सासु ससुराहरूसँग पनि आफ्नो बिहे भइसकेको बारेमा जानकारी गराउँदछन्। उनले जति पटक बिहे गरे पनि हरेक बिहेमा परम्पराको पूर्ण पालना गर्दछन्। अहिलेसम्म गरेका सबै बिहेमा उनले रीतिरिवाजको पालना गर्ने गरेका छन्। उनले 17 वर्षको उमेरमा पहिलो बिहे गरेका थिए. उनकी प्रथम श्रीमती उनीभन्दा 2 वर्ष कान्छी थिइन्. पहिलो पत्नीबाट उनका 3 सन्तान पनि छन्। आखिर किन यति धेरै महिलासँग बिहे गरेको? तम्बनको जवाफ रोचक हुने गरेको छ. उनका अनुसार जब उनले घर बनाउने काम सुरु गरे उनको चिनजान कयौँ केटीहरूसँग हुन थाल्यो. जब कुनै सुन्दर केटीसँग चिनजान हुन्थ्यो तब उनले बिहे गरिहाल्थे. रोचक त के भने 120 जना पत्नी हुँदा पनि उनले सबैलाई सम्हालेका छन्। कुनै पनि पत्नीलाई आफ्ना त्यति धेरै सौता भएकोमा गुनासो र विरोध छैन. तम्बनले आफ्नै सबै पत्नीको इच्छा तथा आवश्यकता पूर्ति गरिदिने गरेका छन्। उनले हरेक पत्नीलाई एक एकवटा घर बनाइदिएका छन्। उनले सबै पत्नीबाट बच्चा जन्माएका छैनन्. हालसम्म उनका 120 पत्नी भएकोमा बच्चा बच्ची भने जम्मा 28 जना मात्र जन्मिए.

अनेक खालका मान्यता, विश्वास, परम्परा तथा क्रियाकलापहरू हुन्छन्। आफ्नो जीव स्वस्थ राख्नका लागि मानिसले देखे सुने जानेसम्मका अनेक उपाय अप्नाउन पछि पर्दैन। कतिपयले जीव स्वस्थ राख्न चिकित्सा विज्ञानको सहारा लिन्छन् त कतिपयले अन्धविश्वासको अनि कतिले आयुर्वेदको। अजरबैजान भन्ने देशको एउटा सहरमा चाहिँ दुनियाँमा कहीँ नभएको शैली अप्नाइन्छ स्वस्थ रहने उपायको खोजी गर्दै। त्यहाँका मानिसहरूले जीव स्वस्थ राख्न भन्दै कच्चा तेलले नुहाउने गर्दछन्। नाफतलान नामक उक्त सहरमा एउटा यस्तो हेल्थ सेन्टर रहेको छ जसले कच्चा तेलले नुहाइदिएर बिरामीको उपचार गर्दछ। बिरामीहरूलाई कच्चा तेलले भरिएको बाथ टबमा पसेर नुहाउन लगाइन्छ। अजरबैजान तेल निर्यात गर्ने एउटा प्रमुख देश हो। उक्त स्वास्थ्य केन्द्रमा छाला, नसा तथा बाथका रोगीहरू पनि उपचारका लागि टाढा टाढाबाट आउने गर्दछन्। कच्चा तेलले भरिएको बाथ टबमा डुबुल्की मारेर नुहाउनका अलावा यहाँ अन्य विधिहरू पनि छन्। तर 40 डिग्री सेल्सियस तापक्रममा 130 लिटर कच्चा तेलले भरिएको बाथ टबमा बिरामीलाई चोपलेर गरिने उपचार चाहिँ सबैभन्दा धेरै लोकप्रिय छ। त्यहाँ दैनिक 70 जना बिरामीको उपचार गरिने र रुस, काजाकिस्तान तथा जर्मनी लगायतका देशबाट समेत मानिसहरू उपचारका लागि आउने बताइन्छ। तातो तेलमा नुहाउँदा आफ्नो हड्डी तथा छाला सम्बन्धी समस्याहरू निको भएको मानिसहरूको अनुभव रहने गरेको छ।

हजुर, कार्यक्रम रेडियोमा रोचक तपाईँ सुन्दै हुनुहुन्छ। स्टेसन तपाईँको प्रिय स्टेसन किप्स एफएम 98.3 मेगाहर्ट्ज यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन। म निश्चल छु तपाईँको साथमा, र आज मसँग रहेका सम्पूर्ण रोचक जानकारीहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो सल्लाह सुझाव दिनुहोला facebook.com/kiepsfm आजको लागि सम्पूर्ण श्रोता मित्रलाई धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनुभयो, र आगामी दिनमा यस्तै रोचक प्रसङ्गहरू ल्याउने बाचाको साथमा आजको लागि म निजल पनि बिदा भए। नमस्कार, टेक केयर एन्ड बाई बाई। सुन्दै गर्नुहोला किप्स एफएम 98.3 मेगाहर्ट्ज योर कम्प्यानियन।

Life-Changing Quotes. मान्छे जन्मले होइन कर्मले महान हुन्छ।

life-changing quotes. मान्छे जन्मले होइन कर्मले महान हुन्छ।

0: सुन्दैनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले बिहानको 8 बजेको छ
2: किप्स यू कूल
3: किप्स यू अलाइव
4: किप्स यू एंटरटेन्ड Kips 98.3 FM, your companion, your companion, your companion.
5: Mix Max at 98.3.

0: सौंदर्य, स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे। नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
1: म्युजिक मज्जा
0: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तो रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596 98-012-35-444।
4: स्वस्थ जीवन, सुखी जीवन, हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईं सँग।
5: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ। हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ।
6: कम दुखाई, रगत नबग्ने, छिटो र सुरक्षित उपचार, नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज, बायोप्सीदेखि ड्रेनेजसम्म, न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार।
5: खुसीको खबर, हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठीगर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ। मौकाको फाइदा उठाउनुहोस्।
4: अनुभवी चिकित्सक, विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक, नारायणटार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी।
5: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising, affordable, effective, and culturally close.
7: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
10: अब धन ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
11: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
12: केही नौलो,
13: रोचक
12: अनि अचम्म लाग्ने तथ्यहरू किप्स 98.3 एफएम मा कार्यक्रम रेडियोमा रोचक, रेडियोमा रोचक।
0: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नु होला मात्र किप्स 98.3 एफएम मा।
14: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाई हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा। कार्यक्रम
15: भञ्ज्याङ चौतारी
14: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।
9: सुनौलो याद, सुनौलो गीत, बलिउड गोल्डन हिट्स, किप्स एफएम 98.3 मेगाहर्जमा। आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादू तपाईँकै रेडियो किप्स एफएममा।
16: द विकली
1: countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Do tune into Weekly 10. Weekly 10.
13: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
16: Mix Max at 98.3.

0: 20 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
2: Join our community on Facebook for the latest updates and all the music you love.
1: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् Weekly Roll News. मात्र Kips FM 98.3 MHz मा. Tune in गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे.

0: station Gibbs FM 98.3 MHz.
1: नमस्कार अनि हार्दिक स्वागत छ. तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM.
2: हजुर नमस्ते अनि स्वागत छ. यो किप्स एफएम 98.3.
3: हजुर नमस्कार किप्स 98.3 FM.
4: यो हो किप्स 98.3 FM. तपाईँसँगको सहयात्रा. Mix Max at 98.

0: Chips 98.3 FM. Your companion.
1: It's a unisex song.

0: Life-Changing Quotes. जिन्दगी लामो छ, साथी बनाउँदै गर्नुहोस्, मन मिलोस् वा नमिलोस्, हात मिलाउँदै गर्नुहोस्।
1: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा। ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे।
2: किप्स 98.3 एफएम मा गजल संसार।

0: this week's number 7.
1: Song
2: Material Lover
1: Artist
2: Sienna Spiro

0: every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईंसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: सौन्दर्य स्वास्थ्य र जीवन शैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे

0: Bips FM 98.2 MHz Jatunin.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
3: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
4: अरु होइन, ये एसी लाइट ब्रिक नै रोज्नुस्।
3: किन एसी लाइट ब्रिक नै?
4: यो हल्का मजबूत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
3: वाह, मैले खोजेको जस्तो रहेछ।
4: स्ट्रङ, लाइट एन्ड स्मार्ट एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596, 98-012-3544.

0: एक्सप्रेस को साथ अब नेपाल भरी 14,000 भन्दा बढी हटस्पटहरुमा फ्री इन्टरनेट को मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज ऑन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माय वर्ल्ड लिंक एंड ऑलवेज स्टे कनेक्टेड व्हेयरएवर यू आर।
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
2: नेपाल चलचित्रका सदाबहार गीतहरू, Wednesday and Saturday, 2 p.m., Thursday, 10 p.m., only on KIPS FM 98.3.
4: KIPS FM.

0: this week's number two.
1: Song
2: The Cure.
1: Artist
2: Olivia Rodrigo.

0: life-changing quotes. जित्ने लक्षण भएको व्यक्तिले सम्भावनाहरू देख्छन्, हार्ने लक्षण भएको व्यक्तिले समस्याहरू देख्छन्। यो भनाइ हो ज्याक क्यानफिल्डको।
1: राजा मतिवा मतिनायेवा ने पुछे चांगुटु खेले।
2: नेपाल भाषाया न्याय पुसी चौमेता
3: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
4: किप्स एफएम 98.3 प्रेजेंट्स पॉप आवर।
5: मुझे कैसे पता न चला
4: every Friday 12 p.m.

0: फेरि छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुहोस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बिहानको 10 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
6: Are you ready for the big O?
0: This is In Box.

0: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
1: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
2: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युरुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
1: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
3: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
1: फोन नम्बर 4910511 4910511 9851170939 9851170939
4: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
5: अरु होइन ए एसी लाइट ब्रिक नै रोज्नुस्
4: किन ए एसी लाइट ब्रिक नै
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
4: वाह मैले खोजेको जस्तै रहेछ
5: स्ट्रङ लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 0

0: यो हो किप्स 98.3 FM तपाईंसँगको सहयात्रा
1: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
2: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: लुगा लगाऊ गाडी चढ्ने ठाउँसम्म जाऊ गाडी चढ अस्पताल पुगेर पुर्जी काट लाइन लाग कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ

0: के भो बोला दाई, के गुनगुनाइरहेको?
1: होइन, बुढीलाई डाक्टरकोमा लानुपर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
0: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
1: यति सजिलै?
0: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ्क
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
2: अब धन नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
6: Sunaulo yaad, sunaulo geet. Bollywood golden hits. FM 98.3 megahertz ma
7: deewana bin sajna ke
6: aitbar ra mangalbar divaso 4 baje somvar ra shukravar beluki 10 baje
7: akele hum bhi akele maza
6: purana bollywood sangeet ko jadu tapai ki radio keeps fm ma
8: this is keeps 98.3 fm your companion
9: Are you ready for the big O?
10: This is Inbox.

0: Life-Changing Quotes. रित्तो खल्ती समस्या होइन, समस्या हो रित्तो मस्तिष्क र रित्तो हृदय। यो भनाइ हो जेएन डेभिडसनको।
1: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
0: म्युजिक मज्जा, म्युजिक मज्जा
1: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र केप्स 98.3 एफएम मा।
2: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: What's the secret to success?
5: Simple. Say yes to radio advertising.
4: Your brand, our voice. One message, thousands of listeners.
5: Radio advertising, affordable, effective, and culturally close.
4: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
0: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
7: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
0: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
7: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
8: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
9: 01-42-35-888 98-32-35-888।
10: You can dance.
11: You can sing. All you gotta do is
12: just tune in.
11: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
14: Are you ready to turn up the volume and rock out like never before?
15: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
14: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
15: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
14: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
15: Radio station KIPS FM 98.3 MHz.

0: छोडेर जानेलाई भइगो नि जम तर केर जाने
1: Keeps unplugged
0: मोडमा नहीं
1: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे।

0: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
3: अब धन नमान्नुस् ननस्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक

0: Electronics, Kuleshwar, Kathmandu. Phone number 530-2678. 530-2678. Location ko lagi Google garnu hos. Battery Shop, New Kathmandu Electric Electronics.
1: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
2: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
3: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
2: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
3: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
4: सुबिसु छिटो पनि सुरक्षित पनि
5: थप जानकारी तथा बुकिङका लागि
6: 01-42-35-888
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
0: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 530-2678 530-2678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स

0: best romantic Hindi songs. Best romantic Hindi songs. Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya intezaar.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपीडी सेवा
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511 4910511 985 1 1

0: 1-70939-9851-1-70939.
1: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एउटा राम्रो होला?
2: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुस्।
1: किन एएसी लाइट ब्रिक नै?
2: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
1: वाह, मैले खोजेको जस्तो रहेछ।
2: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-9812-3544.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678. लोकेशन को लागि।
5: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: Are you ready to turn up the volume and rock out like never before?
8: From Led Zeppelin to AC/DC, from Queen to the Rolling Stones, and from Guns N' Roses to Nirvana, we've got the ultimate playlist of rock greatness.
7: Join us as we journey through the decades of rock and roll, featuring the timeless classics that still get your heart pounding and your fists pumping.
8: Don't miss a beat. Mark your calendars and set your alarms, because it's time to rock out with the best.
7: Rock Fever. Every Friday 9 a.m. and every Thursday 7 p.m.
8: Radio station Keeps FM 98.3 megahertz.
9: Wake me up when September ends.
10: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम
11: भन्ज्याङ चौतारी।
10: प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा।

0: भाषाया न्याय बुझेचौं मित
1: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
2: यो हो किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: किप्स 98.3 एफएम को कलिउड टाइम मा अहिले तपाई सुन्दै हुनुहुन्छ नेपाली चलचित्रका गीतहरू।

आफूले आफैलाई नै कमजोर ठान्नु महापाप हो। यो भनाई हो स्वामी विवेकानन्दको।

0: startup in Nepal bhari chaudah hazar bhanda badi hotspots haruma free internet ko maza linuhos.
1: Ab life is always on jahan pani khuru khuru.
0: Connect to my Worldlink and always stay connected wherever you are.
2: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
3: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: हामीलाई सुन्नुहोस् www.keepsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
6: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
7: पुरै एक घंटा तीनोटा मूवीज का सुपरहिट गीतहरु
8: 3 in 1
9: Every Saturday 9 AM and Thursday 6 PM.
10: Kehi naulo
11: rochak
10: ani achamma lagne tathya haru. Keeps 98.3 FM ma karyakram radio ma rochak radio ma rochak.
12: हरेक सोमबार बिहान 7 बजेदेखि 8 बजेसम्म र बुधबार बेलुकी 8 देखि 9 बजेसम्म सुन्न नभुल्नुहोला मात्र किप्स 98.3 FM मा

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्जमा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: अब धन्ना नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला. सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि.
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
7: यु क्यान डान्स,
8: यु क्यान सिंग, ऑल यु गॉट टु डू इज
9: जस्ट ट्यून इन
8: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
10: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio नयाँ जेनेरेसनको.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
3: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
5: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरू कार्यक्रम
6: म्युजिक मज्जा
5: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र किप्स 98.3 एफएम मा।
7: राजा मतिवा मती नएवा ने पुछे चंगुटु खेले।
8: नेपाल भाषा या न्याय पुसेचौ मेता
9: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज।
10: नमस्कार अनि हार्दिक स्वागत छ, तपाई सुन्दै हुनुहुन्छ किप्स 98.3 एफएम।
11: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स एफएम 98.3।
12: सुजलप्पा अनि गिन नमस्कार, किप्स 98.3 एफएम।
13: यो हो किप्स 98.3 एफएम, तपाई सँगको सहयात्रा।
14: केमिकल एक्स ऑन किप्स 98.3।

0: every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Ki mile bhane ka sara le chhoera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
2: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
3: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्री रोग समस्या समाधान सेवा
0: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
3: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
2: हलेसी क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
3: फोन नम्बर 4910511 4910511
4: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: Are you ready to turn up the volume and rock out like never before?

0: Life-Changing Quotes. अरुको खुशी खोज्ने मान्छे यति हतारमा हुन्छ कि उसले पहिल्यै आफ्नो खुशीलाई उछिनिसकेको हुन्छ। यो भनाइ हो सोरेन क्रिकगार्डको।
1: नेपाली पोड़।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस्, ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: यु क्यान डान्स,
5: यु क्यान सिंग, ऑल यु गॉट टू डू इज
6: जस्ट ट्यून इन
5: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
7: Amilai Sunnuhos, www.keepsfm.com Marfat. Just tune in, radio Naya Generation Ko.
8: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम चौतारी प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
5: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
9: Every Monday 5 p.m. and Friday 8 p.m.
10: The weekly countdown show of top 10 English numbers. With exclusive segments, classic choice, info house, fresh hits, and many more. Do tune into Weekly 10. Weekly 10.
11: Time Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
10: on KIPS 98.3 FM.

0: सुन्दै किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले दिउँसोको 1 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
2: Keeps 98.3 FM ma purva mechi dekhi pashchim mahakali samka lok bhag

0: यो हो KIPS 98.3 FM तपाईसँगको सहयात्रा
1: Listen to your favorite classic English songs only on English Retro Numbers. English Retro Numbers every Monday 9 p.m. and Wednesday 9 a.m. Station KIPS FM 98.3 MHz.
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुन इटा राम्रो होला?
5: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
4: किन ए एसी लाइट ब्रिक नै?
5: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
4: वाह, मैले खोजेको जस्तै रहेछ।
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ। फोन 01-591-3596-98-12-35-444।
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678 530-2678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
8: बाबु, पानीको बिल तिरिदे
9: ल। ल तिरिदे।
10: बाबु, बत्तीको बिल तिरिदे आज।
9: ल ल तिरिदे।
8: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज।
9: ल त्यो पनि तिरिदे।
8: तर सबै कुरा यति छिटो कसरी तिरिस?
9: किनकि मसँग हाम्रो पात्र छ।
10: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
9: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ। छैन त गजब? अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै।

0: the radio station that keeps you cool, alive and entertained. Kips FM 98.3 MHz, your companion.
1: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
2: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इंटरवेंशनल रेडियोलॉजी सेवा उपलब्ध छ
3: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नॉन इन्वेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सी देखि ड्रेनेज सम्म न्यूड्युल देखि क्यान्सर सम्म उन्नत प्रविधिबाट उपचार
2: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन पार्टिगर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायणटार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
2: फोन नम्बर 4910511
4: अब धन नमान्नुस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: यु क्यान डान्स
7: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
8: जस्ट ट्यून इन
9: Kips FM 98.3 MHz, your companion. The radio of new generation.

life-changing quotes. मानिस ठुलो दिलले हुन्छ, जातले होइन। यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
1: Join our community on Facebook for the latest updates and all the music you love.
0: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
2: Amilai Sunhos, www.keepsfm.com Marfot. Just tune in, Radio Naya Generation Ko.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
1: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
1: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-35-888 98-12-35-888
12: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
13: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले दिउँसोको 2 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: Three in one. From the movie, Jab Tak Hai Jaan.

0: 30 वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।

0: वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: You can dance.
5: You can sing. All you gotta do is
6: just tune in.
5: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
7: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
8: Join our community on Facebook for the latest updates and all the music you love.
7: And don't stop there. Follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.

0: this romantic Hindi song. This romantic Hindi song. This romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Station Gifts FM 98.3 MHz.
1: पूरे एक घंटा तीनोटा मूवीज का सुपरहिट गीत हरू
2: 3 in 1
1: एवरी सैटरडे 9 AM एंड थर्सडे 6 PM.
3: अब ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
7: भइगो नि जाउँ छोडेर जानेलाई भइगो नि जाउँ तर्केर जाने
8: Keeps unplugged
7: last मोडमा नहि
8: नेपाली आर्टिस्ट सिङ्गर्सहरूका अनप्लग्ड गीतहरू सुन्न नछुट्याउनुहोला हरेक आइतबार मध्याह्न 12 बजे र शनिबार दिउँसो 4 बजे

Life-changing quotes. सिकाएको बारेमा सुन्दर कुरा यो हो कि कसैले यसलाई तपाईँबाट चोर्न सक्दैन. यो भनाइ हो बीबी किङको.

0: सुन्दैनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले दिउँसोको 3 बजेको छ
2: Keeps you cool.
3: Keeps you alive.
4: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: History of Boston. History of Boston.
1: Narrated by Nijal.

0: 98.3 MHz.
1: सुनाओ लो याद, सुनाओ लो गीत, बॉलीवुड गोल्डन हिट्स कीप्स एफएम 98.3 MHz मा आइतबार र मंगलबार दिउँसो 4 बजे, सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बॉलीवुड संगीत को जादू तपाईंकी रेडियो कीप्स एफएम मा।
2: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
3: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्।
2: किन ए एसी लाइट ब्रिक नै?
3: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ, जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ। त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ।
2: वाह, मैले खोजेको जस्तै रहेछ।
3: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ। फोन 01-591-3596-98-012-35-444।
4: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
5: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
6: के भयो बोलादै, के गुनगुनाइरहेको?
5: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
6: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
5: यति सजिलै?
6: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
7: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
8: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 530-2678, 530-2678। लोकेशन को लागि गुगल गर्नुहोस्, ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
9: What's the secret to success?
10: Simple. Say yes to radio advertising.
9: Your brand, our voice. One message, thousands of listeners.
10: Radio advertising. Affordable, effective, and culturally close.
9: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
11: Just move your feet. Just move your feet. Enjoy the dance beat. Enjoy the dance beat. Dance beat. Friday 8 a.m. and Saturday 6 p.m.

0: Yo-ho, Kips 98.3 FM Tapain Sangako Sahayatra
1: Epson M-Series Printers Primarily for crisp, quality black and white prints At a cost of 25 paisa per page Up to 8,000 pages with initial ink Consuming just 12 watts of power 45 times lesser than laser printers and a 1-year warranty or 50,000 prints.
2: Printers don't come better these days. For your office backup, Mercantile Office Systems, Darbar Marg.
3: Teri jhap jhap batti gaera hairani bhayo.
4: अब धन नाना मान्नुस नॉन स्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
0: इन्ट्रोड्युसिङ वाईफाई 6 विथ सुबिसु सुरक्षा
7: वाईफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
0: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
7: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
6: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
8: 01-42-35-888 98-12-35-888
9: You can dance.
10: You can sing. All you gotta do is
11: just tune in.
12: Kips FM 98.3 MHz, your companion. The radio of new generation.
13: Stay connected with your favorite station, Kips FM 98.3 MHz.
14: Join our community on Facebook for the latest updates and all the music you love.
13: And don't stop there. Follow us on Instagram and TikTok too. Search Kips FM 98.3 MHz and hit that follow button today.
15: Saundarya, swasthya ra jivan shaili sambandhi ek vishesh karyakram. Beauty, health and lifestyle. Kips FM 98.3 MHz ma sanibar beluki 7 baje, mangalbar bihana 7 baje ra budhbar diuso 3 baje.

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न फसे फसे फसे तिम्रो जवानीमा मस्त
3: यो हो किप्स 98.3 एफएम तपाई सँगको सहयात्रा
4: History of Boston. History of Boston.
1: Narrated by Nijal.

0: Life-Changing Quotes. यदि तपाईं आफ्नो विचार परिवर्तन गर्न सक्नुहुन्छ भने तपाईं आफ्नो जीवन परिवर्तन गर्न सक्नुहुन्छ। यो भनाइ हो विलियम जेम्सको।
1: The weekly countdown show of top 10 English numbers with exclusive segments, classic choice, info house, fresh hits and many more. Tune into Weekly 10.
2: Time, Sunday 7 p.m., Monday 9 a.m. and Thursday 2 p.m.
1: on KIPS 98.3 FM.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising, affordable, effective, and culturally close.
3: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
5: Hazur. न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
7: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत। जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको।

0: Morning Tea Time Hits प्रत्येक बुधवार बिहान 7 बजे Hits FM 98.3 MHz मा
1: स्वस्थ जीवन सुखी जीवन हलेसी क्लिनिक सधैं तपाईसँग 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा
0: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा महिला स्वास्थ्य निसन्तानपन स्त्रीरोग समस्या समाधान सेवा
2: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा
0: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
1: हलेसी क्लिनिक नारायण तार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
0: फोन नम्बर 4910511 4910511 9851178 5119850939 9851178 5119850939
3: Stay connected with your favorite station Keeps FM 98.3 MHz
4: Join our community on Facebook for the latest updates and all the music you love
3: And don't stop there follow us on Instagram and TikTok too Search Keeps FM 98.3 MHz and hit that follow button today
5: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
7: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
8: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
9: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
8: साथै सुबिसु सुरक्षाले तपाईलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
9: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
7: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
0: 01-42-35-888 98-12-35-888
10: You can dance.
11: You can sing. All you gotta do is
3: just tune in.
11: Keeps FM 98.3 MHz, your companion. The radio of new generation.
12: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
13: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
14: अब धन्ना नमान्नुहोस् नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
6: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
15: राजा मतीवा मती नएवा नि पुछि चंगुटु खेले
16: नेपाल भाषाया न्याही पुछि चौमे त
17: सुथेया 6:30 नि से 7 बजे तक Station Keeps FM 98.3 MHz.
18: Yoho Keeps FM 98.3 MHz.
19: Rewind. Rewind. Bollywood.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि, सुविधा, सृजनशीलतामा पनि सधैँ छिटो। वर्ल्डलिङ्क, मनसँग जोडिएको तार, तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर, 150 एम्पियर, 200 एम्पियर का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा, तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा। तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस्। साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678, 5302678। लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ, साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला।
4: हरेक शनिबार मध्याह्न 12 बजे, आइतबार राति 8 बजे र मङ्गलबार बिहान 9 बजे।
5: नेपाल भाषा या न्याय पुछेचौ मेता
6: सुथैया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 MHz।
7: द रेडियो स्टेशन दैट कीप्स यू कूल अलाइव एंड एंटरटेन्ड, किप्स एफएम 98.3 MHz, योर कंपेनियन।
8: रिवाइंड, रिवाइंड बॉलीवुड।

0: 104.3 FM
1: सौंदर्य, स्वास्थ्य र जीवन शैली संबंधी एक विशेष कार्यक्रम ब्यूटी हेल्थ एंड लाइफस्टाइल किप्स एफएम 98.3 मेगाहर्ज मा शनिबार बेलुकी 7 बजे, मंगलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे
2: एक फूल झरे रखेबो एक फूल झरे रखेबो
3: नेपाली सुपर हिट्स

0: Every Tuesday and Friday, 1 p.m. Wednesday, 10 p.m.
1: Timile bhane ka sara dev choera ma
2: Nepali super hits
0: only on Kips FM 98.3
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: स्वस्थ जीवन सुखी जीवन हलेसी इन्टरभेन्सनल रेडियोलोजी IR क्लिनिक सधैं तपाईसँग
6: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायण टारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
7: कम दुखाइ रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युडुलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
6: खुसीको खबर हरेक आइतबार हलेसी IR क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
5: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी IR क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
6: फोन नम्बर 4910511
8: इन्जिनियर साहब घर बनाउन खोज्दैछु कुन इटा राम्रो होला
9: अरु होइन एएसी लाइट ब्रिक नै रोज्नुहोस्
8: किन एएसी लाइट ब्रिक नै
9: यो हल्का मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ त्यति मात्र होइन यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ
8: वाह मैले खोजेको जस्तो रहेछ
9: स्ट्रङ लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ फोन 01591 3596 98512 3544
3: हजुर न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल स्कुटर कार भ्यान जीप पिकअप हात्ती गाडी बस ट्रक एक्सकाभेटर ट्र्याक्टर जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
10: सुनौलो याद सुनौलो गीत बलिउड गोल्डन हिट्स किप्स एफएम 98.3 मेगाहर्ट्ज मा आइतबार र मंगलबार दिउँसो 4 बजे सोमवार र शुक्रवार बेलुकी 10 बजे पुराना बलिउड संगीतको जादु तपाईँकै रेडियो किप्स एफएममा

0: बिहीबार दिउँसो 3 बजे शनिबार साँझ 5 बजे
1: मात्र किप्स एफएम 98.3 मेगाहर्ट्ज मा
2: मेरो मन छैन बसमा तिमीलाई 10 दिन्छु 10 मा केलाई गरिराको प्रश्न बसे बसे बसे तिम्रो जवानीमा मस्त
3: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे Enjoy the cover version of your favorite songs. Covermania at 98.3. Covermania at 98.3.

0: सुन्दैनुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स टाइम चेक
1: अहिले साँझको 6 बजेको छ
2: किप्स यु कूल
3: किप्स यु अलाइव
4: किप्स यु एन्टरटेन किप्स 98.3 FM, your companion, your companion, your companion.
0: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Every Tuesday 12 p.m. and Thursday 8 p.m.
1: The world's full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
2: KIPS FM 98.3 MHz. Your companion.
3: अब धन्ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
4: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस्। ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ.
1: What's the secret to success?
2: Simple. Say yes to radio advertising.
1: Your brand, our voice. One message, thousands of listeners.
2: Radio advertising. Affordable, effective, and culturally close.
1: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
3: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
4: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
5: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे
6: तपाईँ सुन्दै हुनुहुन्छ
7: के
8: किप्स 98.3 एफएम योर कम्पानियन
9: KIPS FM 98.3 MHz presents Top 20 Bollywood Countdown Show.

0: Talk gibt's 98.3 FM. Raja Motiva, Motina Eva, Nebuchi Jangutuke.
1: नेपाल भाषाया न्याय पुसेचौ मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज.
3: What's the secret to success?
4: Simple. Say yes to radio advertising.
3: Your brand, our voice. One message, thousands of listeners.
4: Radio advertising. Affordable, effective, and culturally close.
3: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
5: स्वस्थ जीवन, सुखी जीवन. हलेसी क्लिनिक सधैं तपाईंसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
6: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्रीरोग समस्या समाधान सेवा.
7: सोमबारदेखि शुक्रबार बिहान 7 देखि 9 बजे र बेलुका 5 देखि 7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
6: खुशीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस वेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
5: हलेसी क्लिनिक, नारायण तार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
6: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
8: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै एटा राम्रो होला?
9: अरु होइन, ए एसी लाइट ब्रिक नै रोज्नुस्.
8: किन ए एसी लाइट ब्रिक नै?
9: यो हल्का मजबुत र ठूलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो जाडोमा न्यानो राख्छ.
8: वाह, मैले खोजेको जस्तै रहेछ.
9: स्ट्रङ, लाइट एन्ड स्मार्ट ए एसी लाइट ब्रिक फ्याक्ट्री मलिकु धादिङ. फोन 01-591-3596 98-512-3544.
10: You can dance,
11: you can sing, all you gotta do is
12: just tune in.
13: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
14: Babu, pani ko bill tiri de lo.
15: La, tiri de.
16: Babu, batti ko bill tiri de aaj.
15: La la. तिरिदे
14: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
15: ल, त्यो पनि तिर्दे.
14: तर सबै कुरा यति छिटै कसरी तिरिस?
15: किनकि मसँग हाम्रो पात्र छ.
16: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
15: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
17: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
18: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
19: Stay connected with your favorite station, Keeps FM 98.3 megahertz.
4: Join our community on Facebook for the latest updates and all the music you love.
19: And don't stop there, follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.
20: Nepali Pop Flashback.
6: Every Sunday and Tuesday 10 p.m., Thursday 9 a.m. and Saturday 5 p.m.

0: number 7. Movie
1: Alpha
0: Song
1: Massacre.

life-changing quotes. मानिसको आँसु मानिसले पुछ्नु सबैको धर्म हो, यो भनाई हो महाकवि लक्ष्मीप्रसाद देवकोटाको।

0: 꽃이 짠 우뚝해.
1: 네팔 भाषाया न्याय पुसेचौ मेता
2: सुथेया 6:30 से 7 बजे तक स्टेशन किप्स एफएम 98.3 मेगाहर्ट्ज
3: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो
4: अब धन्ना नमान्नुस् नॉनस्टॉप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि
5: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
6: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत जस्ट ट्युन इन रेडियो नयाँ जेनेरेसनको
7: What's the secret to success?
8: Simple. Say yes to radio advertising.
7: Your brand, our voice. One message, thousands of listeners.
8: Radio advertising. Affordable, effective, and culturally close.
7: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
9: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
10: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
11: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट
10: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
11: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
12: सुबिसु छिटो पनि सुरक्षित पनि थप जानकारी तथा बुकिङका लागि
13: 01-42-35-888 98-12-35-888
14: पूर्व मेचीदेखि पश्चिम महाकाली सम्मका तपाईँ हाम्रो आफ्नै लोक कला र संस्कृति अब एकै थलोमा कार्यक्रम प्रत्येक दिन दिउँसो 1 बजेदेखि 2 बजेसम्म मात्र किप्स एफएम 98.3 मेगाहर्जमा
15: विश्व जगतमा साताभरि घटेको प्रमुख खबरसँग अपडेटेड रहनको लागि सुन्नुहोस् वीकली रोल न्यूज मात्र किप्स एफएम 98.3 मेगाहर्जमा ट्युन इन गर्नुहोस् हरेक आइतबार बिहान 7 बजे अनि हरेक सोमबार बेलुकी 8 बजे

0: Don't change the station. We'll be right back. You are listening to Gibbs FM 98.3 MHz, your companion. Just tune in.
1: Enjoy the cover version of your favorite songs. Cover Mania at 98.3. Cover Mania at 98.3.
2: Every Monday 5 p.m. and Friday 8 p.m.
3: नेपाली सांगीतिक क्षेत्रका गीत संगीतको साथमा रमाइला सेगमेन्टहरु कार्यक्रम
4: म्युजिक मज्जा
3: प्रत्येक मंगलबार बेलुकी 8 बजेदेखि 9 बजेसम्म र प्रत्येक बिहीबार बिहान 7 बजेदेखि 8 बजेसम्म मात्र गिप्स 98.3 एफएम मा
5: What's the secret to success?
6: Simple. Say yes to radio advertising.
5: Your brand, our voice. One message, thousands of listeners.
6: Radio advertising. Affordable, effective, and culturally close.
5: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
7: स्वस्थ जीवन सुखी जीवन हलेसी इंटरवेंशनल रेडियोलॉजी आईआर क्लिनिक सधैं तपाईसँग
8: अब शल्यक्रिया बिना पनि उपचार सम्भव छ हलेसी क्लिनिक नारायणटारमा आधुनिक इन्टरभेन्सनल रेडियोलोजी सेवा उपलब्ध छ
9: कम दुखाई रगत नबग्ने छिटो र सुरक्षित उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
8: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511
9: उपचार नन इन्भेसिभ प्रविधि र उही दिन डिस्चार्ज बायोप्सीदेखि ड्रेनेजसम्म न्युड्युलदेखि क्यान्सरसम्म उन्नत प्रविधिबाट उपचार
8: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन पाठेघर स्तन र थायराइडको निशुल्क स्क्रिनिङ मौकाको फाइदा उठाउनुहोस्
10: अनुभवी चिकित्सक विश्वसनीय सेवा र आधुनिक सुविधाको लागि सम्झनुहोस् हलेसी आईआर क्लिनिक नारायण टार काठमाडौँ तपाईँको स्वास्थ्यको सच्चा साथी
8: फोन नम्बर 4910511
11: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 एम्पियर 150 एम्पियर 200 एम्पियरका ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मरमत समारका लागि सम्झनुहोला
12: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
8: Gibbs FM 98.3 presents Pop Hour.
13: मुझे कैसे पता न चला कि तू मैंनु प्यार
8: Every Friday 12 p.m.
13: आफरी उसने जाना कि तारीफ मुमकिन नहीं
14: नेपाली पप गीतहरूको उतार चढाव कुन गीत कुन स्थानमा छ साथै नेपाली पप गीतहरूबाट भरपूर मनोरञ्जन लिन सुन्न नभुल्नु होला किप्स मोस्ट वान्टेड किप्स मोस्ट वान्टेड
15: हरेक शनिबार मध्याह्न 12 बजे आइतबार राति 8 बजे र मंगलबार बिहान 9 बजे
16: किप्स 98.3 एफएम योर कम्पानियन
17: This is English Non-Stop Hits on Kips 98.3 FM.

Life-Changing Quotes。मर्नु फेरि जन्मनु हो यो भनाई हो शहीद शुक्रराज शास्त्रीको।

0: 꽃이 짱 우뚝해.
1: 네팔 भाषाya 냐이 부시종 미다.
2: 수태야 사디 6시 7 बजे तक. Station KIPS FM 98.3 MHz.

0: सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन किप्स
1: टाइम चेक अहिले बेलुकीको 8 बजेको छ
2: Keeps you cool. Keeps you alive.
3: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
4: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
5: हेलो नमस्कार नमस्कार तपाईँलाई स्वागत छ कार्यक्रम विकली वर्ल्ड न्युजमा किप्स एफएम 98.3 यो कम्पानियन ट्युन इन गर्दै हुनुहुन्छ द रेडियो अफ न्यू जेनेरेसन द स्टेसन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टिन कार्यक्रम विकली वर्ल्ड न्युजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्युजहरू सुन सक्नुहुन्छ साथमा नेपाली

सङ्गीत दर्पण इन्जोय गर्नु सक्नुहुन्छ. फलो गर्नुहोला हामीलाई इन्स्टाग्राम, फेसबुक, टिकटकमा. आइडी रहेको छ किप्स अ फ्यान 98.3 MHz. र म निजो छु तपाईँको साथमा. र अहिले भने चाहिँ हामी कार्यक्रममा लाग्दैछौँ पहिलो साङ्गीतिक कोसेलीतर्फ. गीत भनिरहेको छ मलाई तानेर लैजाऊ बाई मेलिना राय एन्ड प्रज्वल कार्की.

श्रोता मित्र विकली वर्ल्ड न्यूजमा हामी पहिलो न्यूजतर्फ लाग्दैछौँ। न्यूज रहेको छ चिनिया एआई कम्पनीमाथि अमेरिकी प्रतिबन्धको चेतावनी अनावश्यक चीन। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा चीनले गत सोमबार अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता एआई कम्पनीहरूलाई बदनाम नगर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीहरूले उन्नत अमेरिकी एआई मोडलहरूको कथित प्रयोग गरेको विषयमा अनुसन्धान गर्न आह्वान गरेको तथा अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आरोपका आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने सम्बन्धी समाचारप्रति प्रतिक्रिया दिँदै यस्तो बताएका हुन्। चीनले विज्ञान प्रविधि आर्थिक र व्यापारिक विषयलाई राजनीतिकरण तथा उपकरणीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको र आधारहीन बहानामा चिनिया कम्पनीहरूलाई बदनाम तथा प्रतिबन्ध लगाउने कार्य भइरहेको जनाएको छ। सम्बन्धित चिनिया कम्पनीहरूले विकास गरेका एआई मोडल सार्वजनिक भएको समय अमेरिकी मोडलसँग धेरै नजिक छ र केही चिनिया मोडलले क्षमता तथा कार्य सम्पादनमा अग्रणी स्तर हासिल गरिसकेका छन् भन्ने तथ्यलाई अमेरिकाले व्यवस्था गरेको छ। प्रवक्ताले भने उनले नवप्रवर्तन कुनै एक पक्षको एकाधिकार नभएको पनि बताए। प्रवक्ताले भने चिनिया एआई कम्पनीहरू लामो समयदेखि आधारभूत अनुसन्धानमा संलग्न छन्। उनीहरूले वैज्ञानिक तथा प्राविधिक आत्मनिर्भरता खुलापन र सहकार्यलाई समान महत्व दिँदै व्यापक परामर्श संयुक्त योगदान र साझा लाभको सिद्धान्त अनुसार एआई प्रविधिको तीव्र विकासलाई अघि बढाएका छन्। फ्रन्ट एन्ड कोडिङ क्षमता सहित विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेका छन्। उनले धेरै अमेरिकी एआई कम्पनीले पनि अनुसन्धान विकास र प्रशिक्षणका क्रममा चिनिया मोडल प्रयोग गरेको दावी गरे। प्रवक्ताले दुई देशका शीर्ष नेताबीच भएको सहमति अनुसार अमेरिकाले एआई क्षेत्रमा संवाद र संचारलाई सुदृढ बनाउन विश्वको हितका लागि एआई प्रवर्धन गर्न तथा दुई ठूला अर्थतन्त्र सहित विश्व समुदायको हितमा एआई सुशासनलाई अगाडि बढाउन सहयोग गर्नुपर्ने बताए। कार्यक्रम विकली वर्ल्ड न्यूजमा हामी अर्को गीततर्फ लाग्दैछौँ। गीत रहेको छ यति धेरै माया दियो फ्रम द मुभी कन्यादान।

कार्यक्रम विकली वर्ल्ड न्यूजमा नेक्स्ट न्यूज तर्फ लागौ। न्यूज रहेको छ पेपर लिक सम्बन्धी विधेयक लोकसभाबाट पारित। पुरा न्यूज विकली वर्ल्ड न्यूजमा लोकसभामा प्रश्नपत्र बाहिरिने पेपर लिक समस्यासँग सम्बन्धित सार्वजनिक परीक्षा अनुचित साधन रोकथाम संशोधन विधेयक 2026 बुधबार पारित भएको छ। लोकसभा अध्यक्ष ओम बिरलाले ध्वनिमतका आधारमा उक्त विधेयक पारित भएको घोषणा गरेका हुन्। विधेयक पारित हुनु अघि विपक्षी दलका नेता राहुल गान्धी र केन्द्रीय राज्य मन्त्री जितेन्द्र सिंहले सदनलाई सम्बोधन गरेका थिए। राहुल गान्धीले विधेयकका विषयमा करिब 50 मिनटसम्म सदनमा आफ्नो धारणा राखेका थिए। त्यसक्रममा उनले गृहमन्त्रीले दिल्लीमा विद्यार्थीहरूमाथि गोली चलाउने आदेश दिएको दावी गरे। राहुल गान्धीको दावीको जवाफ दिँदै राज्य मन्त्री जितेन्द्र सिंहले भने, राहुलजीले गृहमन्त्रीले गोली चलाउने आदेश दिएको भन्नुभयो तर त्यसको कुनै प्रमाण दिन सक्नु भएन। उनले अगाडि थपे, गोली चलाउने आदेश मन्त्रीले होइन मेजिस्ट्रेट डीएम वा एसडीएमले दिन्छ। सिंहले राहुल गान्धीमाथि प्रहार गर्दै भने, राहुलसँग सार्वजनिक जीवनको अनुभवको पनि कमी छ। त्यस दिन गोली नचलेको र अश्रु ग्यास मात्र प्रयोग भएको दावी उनले गरे। कार्यक्रम विकली वर्ल्डमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ। गीत रहेको छ ऐसे लुदाना बाई अस्मिता अधिकारी।

0: Joho Kips FM 98.3 MHz.
1: स्वस्थ जीवन, सुखी जीवन, हलेसी क्लिनिक सधैं तपाईसँग. 15 वर्ष भन्दा बढी अनुभवी विशेषज्ञ डाक्टरहरू र उच्च स्तरीय जाँच र उपचार एउटै ठाउँमा.
2: साथै अनुभवी चिकित्सकसँग अल्ट्रासाउन्ड सेवा, महिला स्वास्थ्य, निसन्तानपन, स्त्री रोग समस्या समाधान सेवा.
3: सोमबारदेखि शुक्रबार बिहान 7-9 बजे र बेलुका 5-7 बजे अल्ट्रासाउन्ड र ओपिडी सेवा.
2: खुसीको खबर हरेक आइतबार हलेसी आईआर क्लिनिकमा भेरिकोस भेन, पाठेघर, स्तन र थायराइडको निशुल्क स्क्रिनिङ. मौकाको फाइदा उठाउनुहोस्.
1: हलेसी क्लिनिक, नारायण टार, काठमाडौँ, तपाईँको स्वास्थ्यको सच्चा साथी.
2: फोन नम्बर 4910511 4910511 9851170939 9851170939.
4: इन्जिनियर साहब, घर बनाउन खोज्दैछु, कुनै इटा राम्रो होला?
5: अरु होइन, एएसी लाइट ब्रिक नै रोज्नुहोस्.
4: किन एएसी लाइट ब्रिक नै?
5: यो हल्का, मजबुत र ठुलो आकारको हुन्छ जसले खर्च घटाउँछ, निर्माण छिटो र भूकम्प जोखिम कम गर्छ. त्यति मात्र होइन, यसले घर गर्मीमा चिसो, जाडोमा न्यानो राख्छ.
4: वाह, मैले खोजेको जस्तो रहेछ.
5: स्ट्रङ, लाइट एन्ड स्मार्ट एएसी लाइट ब्रिक फ्याक्ट्री, मलिकु, धादिङ. फोन 01-591-3596-98012-35-444.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising. Affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. Keeps FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित.
9: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा.
10: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट.
9: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित.
10: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ.
11: सुबिसु, छिटो पनि सुरक्षित पनि. थप जानकारी तथा बुकिङका लागि
2: 01-42-35-888 98-012-35-888.
12: Does your computer UPS has no more backup time as before? Are you looking for battery replacement for your computer UPS? If yes, Battery Shop, New Kathmandu Electric Electronics has a solution for your problem. Protect your computer and hard disk drive from frequent power cuts with reliable, sealed, maintenance-free, long-life, SMF batteries. Also, we do exchange with your old batteries. Battery Shop, New Kathmandu Electric Electronics, Kulishwar, Kathmandu. Contact number 530-2678, 530-2678.
13: बाबु, पानीको बिल तिरिदे ल.
14: ल तिरिदे.
15: बाबु, बत्तीको बिल तिर्दे आज.
14: ल ल तिरिदे.
13: दादा, इन्टरनेटको पनि लास्ट दिनु है आज.
14: ल त्यो पनि तिर्दे.
13: तर सबै कुरा यति छिटै कसरी तिरिस?
14: किनकि मसँग हाम्रो पात्र छ.
15: हाम्रो पात्र त मसँग पनि छ, तर पेमेन्ट
14: कसरी? जोसँग हाम्रो पात्र छ उसले एकैछिनमा हाम्रो पेमा अकाउन्ट बनाउन मिल्छ, एकैछिनमा पैसा लोड गर्न मिल्छ, अनि सबै बिलहरू एकैछिनमा तिर्न मिल्छ. छैन त गजब. अब हाम्रो पात्र एपबाटै हाम्रो पेमा अकाउन्ट बनाउनुहोस् अनि गर्नुहोस् सम्पूर्ण भुक्तानी सजिलै.
16: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
17: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 530-2678, 530-2678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
18: नेपाल चलचित्रका सदाबहार गीतहरू.
19: मेरो निन्द्रो भोकर तिर्खा रात र दिन हो, किन छोडेको.
18: Wednesday and Saturday 2 p.m. Thursday 10 p.m. only on Kips FM 98.3.

0: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज वीकली वर्ल्ड न्यूज
1: श्रोता मित्र विकली वर्ल्ड न्यूजमा पहिलो व्यापारिक विश्रामपछि फेरि पनि स्वागत गर्न चाहन्छु स्टेशन किप्स एफएम 98.3 यो कम्पनीमा द रेडियो अफ न्यू जेनेरेसन द स्टेशन द्याट अलवेज किप्स यु कुल किप्स यु अलाइभ किप्स यु एन्टरटेन कार्यक्रम विकली वर्ल्ड न्यूजमा तपाईँले गत हप्ता घटेका विश्व घटनाहरू वर्ल्ड न्यूजहरू सुन्न सक्नुहुन्छ साथमा नेपाली गीत सङ्गीतहरू पनि

हुनुहुन्छ, फलो गर्नु होला हामीलाई इन्स्टाग्राम फेसबुक टिकटकमा, आइडी रहेको छ किप्स एफएम 98.3 MHz। र अहिले भने चाहिँ हामी लाग्दछौँ अर्को वर्ल्ड न्युज तर्फ। न्युज भनेर रहेको छ, पिज्जा पास्ताको लतले इटालीका बाल बालिका मोटोपनाको चपेटामा। अब पुरा न्युज विकली वर्ल्ड न्युजमा, भूमध्य सागरीय स्वस्थ खानपानको नमुनाको रूपमा चिनिएको इटालीमा बाल बालिका र किशोर किशोरीमा मोटोपन तीव्र रूपमा बढ्दै गएको छ। विश्व स्वास्थ्य संगठन WHO का अनुसार इटालीका बाल बालिका अहिले युरोपकै सबैभन्दा बढी तौल भएका समूहहरूमध्ये पर्छन्। दक्षिण इटालीको क्याम्पेनिया क्षेत्रमा समस्या झन गम्भीर छ। त्यहाँका केही स्थानमा 8 देखि 9 वर्ष उमेरका 40% भन्दा बढी बाल बालिका अधिक तौल भएका छन्। नेपल्स नजिकको पोन्टिचेली सहरलाई विश्वकै बाल मोटोपन बढी भएका क्षेत्रमध्ये एक मानिन थालिएको छ। 17 वर्षीय साल्वा टोरे यस संकटको प्रतिनिधि उदाहरण बनेका छन्। उनको तौल 170 किलोग्राम पुगेको छ। हिँड्न समेत कठिन हुने उनी जुत्ताको फित्ता आफै बाँध्न सक्दैनन् भने उनको भेसमा स्कुटरले समेत उनको तौल थेग्न नसक्ने अवस्था आएको छ। उनी हाल नेपल्सको बेटानिया अस्पतालमा उपचाररत छन्। चिकित्सकहरूले उनको पेटको करिब 90% भाग हटाउने शल्यक्रिया गर्ने योजना बनाए पनि अत्यधिक तौलका कारण तत्काल शल्यक्रिया जोखिमपूर्ण हुने निष्कर्ष निकालेका छन्। अहिले उनको तौल घटाउन GLP-1 औषधिको प्रयोग भइरहेको छ। दशकौंसम्म इटालीलाई स्वस्थ भूमध्य सागरीय आहारको नमुना मानिन्थ्यो, तर अहिले त्यो संस्कृति हराउँदै गएको विज्ञहरू बताउँछन्। अमेरिका स्थित युनिभर्सिटी अफ साउदर्न क्यालिफोर्नियाका दीर्घायु अध्ययन संस्थाका निर्देशक डाक्टर वाल्टर लोङ्गोका अनुसार अहिले वास्तविक भूमध्य सागरीय खानपान अप्नाउने इटालीवासीको संख्या 10% मात्र छ। उनका अनुसार अहिलेको इटालीको खानपान 5 P-मा सीमित भएको छ, पिज्जा पास्ता पोटेटो प्रोटिन र पाउरोटी। सुपरमार्केटमा अल्ट्रा प्रोसेस्ड खाद्य वस्तुको बढ्दो उपलब्धता र फ्रेन्च फ्राइज ससेस तथा अन्य तारेका परिकारले भरिएका पिज्जाले परम्परागत आहारलाई विस्थापित गरिरहेको छ। नेपाल स्टेट फेडेरिको दोस्रो विश्वविद्यालयका बाल रोग विशेषज्ञ डाक्टर रोबर्टो भेर्नी कनानीका अनुसार धेरै अभिभावकले आफ्ना सन्तान मोटोपनको समस्यामा रहेको स्वीकार नै गर्दैनन्। उनका अनुसार 2-3 वर्षका 25 किलोग्राम तौल भएका बाल बालिका समेत उपचारका लागि आउने गरेका छन्। 10 वर्षीय फ्रान्सिस्कोले बिहान न्युटेला सहितको पाउरोटी, खाजामा चकलेट केक, दिउँसो पास्ता र बेलुका कुखुराको मासु खाने गरे पनि तरकारी भने नखाने गरेको चिकित्सकले बताएका छन्। उनका अभिभावक भने उनको तौललाई समस्या मान्दैनन्। विशेषज्ञहरूका अनुसार इटालीका धेरै विद्यालय पुराना भवनमा सञ्चालन हुने भएकाले पर्याप्त खेलकुद पूर्वाधार समेत छैन। नेपल्सको एक विद्यालयकी शिक्षिका फ्रान्सिस्का पेकेकाका अनुसार 10 वर्षको उमेरमै 60 किलोग्राम तौल भएका विद्यार्थी पनि छन्, तर अभिभावकहरू यसलाई सामान्य मान्ने प्रवृत्ति रहेको उनी बताउँछिन्। उनका अनुसार बाल बालिका मार्फत स्वस्थ खानपान बारे अभिभावकलाई समेत सचेत बनाउन सकिने विश्वास गरिएको छ। सन् 2025 इटालीले मोटोपनालाई दीर्घकालीन क्रमशः बढ्दै जाने र दोहोरिन सक्ने रोगका रूपमा कानुनी मान्यता दिने विश्वकै पहिलो देश बनेको थियो। सरकारले क्याम्पेनिया क्षेत्रमा बाल मोटोपन नियन्त्रणका लागि विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ। यस अन्तर्गत 25 विद्यालयका 17,000 भन्दा बढी विद्यार्थीलाई पोषण सम्बन्धी शिक्षा दिइँदैछ। यससँगै 300 किशोर किशोरीमा फास्टिङ मिमिकिङ डाइटको परीक्षण पनि भइरहेको छ। उक्त कार्यक्रममा प्रत्येक 3 महिनामा 5 दिनसम्म अत्यन्त कम क्यालोरीयुक्त आहार अप्नाइनेछ, जसले शरीरको मेटाबोलिजम सुधार्ने अपेक्षा गरिएको छ। तर सबै विशेषज्ञ यसमा सहमत छैनन्। बाल रोग विशेषज्ञ डाक्टर कनानीले किशोरावस्थामा अत्यधिक खानामा प्रतिबन्ध लगाउँदा खानपान सम्बन्धी मानसिक समस्या, एनोरेक्सिया र शरीरप्रतिको नकारात्मक सोच बढ्न सक्ने चेतावनी दिएका छन्। यसबीच साल्वा टोरेले आगामी गर्मी यामसम्म शल्यक्रिया गर्न सकिने आशा व्यक्त गरेका छन्। उनी वर्षौंपछि पहिलो पटक आत्मविश्वासका साथ पौडी खेल्ने पोसाक लगाउने सपना देखिरहेका छन्। स्वस्थ भूमध्य सागरीय खानपानका लागि विश्वभर प्रसिद्ध रहेको इटाली अहिले भने बाल मोटोपनको बढ्दो चुनौतीसँग जुधिरहेको छ। कार्यक्रम विकली वर्ल्ड न्युजमा नेक्स्ट सङ तर्फ लागौँ। सङ रहेको छ आँखाको नानी फ्रम द मुभी बबी।

हजुर श्रोता मित्र, विकली वर्ल्ड न्यूजमा अब हामी अर्को न्यूजतर्फ लाग्दैछौँ। न्यूजको शीर्षक रहेको छ, ट्रम्पसँग जेलेन्स्की र नेतन्याहुले छुट्टा छुट्टै भेटे, युक्रेन र इरानका युद्धबारे केन्द्रित छलफल। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग व्हाइट हाउसमा छुट्टा छुट्टै भेटवार्ता गरेका छन्। व्हाइट हाउसले दुवै भेटलाई सकारात्मक र फलदायी भएको जनाएको छ। दुवै नेता अमेरिकाका दिवंगत सिनेटर लिन्से ग्राहमको अन्त्येष्टिमा सहभागी हुन वाशिङटन पुगेका थिए। ग्राहम इजरायलका बलियो समर्थक तथा युक्रेनलाई अमेरिकी सैन्य सहायता उपलब्ध गराउने पक्षका प्रमुख वकिल मध्ये एक थिए। उनको यसै महिना निधन भएको थियो। भेटका क्रममा जेलेन्स्कीले युक्रेनको हवाई सुरक्षालाई थप सुदृढ बनाउन अमेरिकासँग सहयोग मागेका थिए। विशेष गरी उनले युक्रेनमै प्याट्रियट अवरोध मिसाइल उत्पादन गर्न अनुमति दिने विषय उठाएका थिए। भेटपछि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसियलमा बैठक निकै राम्रो भएको उल्लेख गरेका छन्। त्यसपछि फक्स न्युजसँग कुरा गर्दै जेलेन्स्कीले ट्रम्पले युक्रेनलाई प्याट्रियट मिसाइल उत्पादनको अनुमति दिने सहमति जनाएको बताए। उनले भने ट्रम्पले अनुमति दिन सहमति जनाउनु भएको छ। त्यसपछि अमेरिकी शक्तिशाली रक्षा उद्योगका प्रतिनिधिहरूसँग पनि मेरो भेट भयो। अब संयुक्त उत्पादनतर्फ अघि बढ्ने आशा गरेको छु। यस विषयमा व्हाइट हाउसले भने औपचारिक पुष्टि गरेको छैन। रुसी ऊर्जा खरिदकर्तामाथि प्रतिबन्धको स्वागत। जेलेन्स्कीले अमेरिकी सांसदहरूसँग पनि भेट गरेका थिए। त्यसपछि अमेरिकी सिनेटले रुसी तेल र ग्यास खरिद गर्ने देशहरूमाथि प्रतिबन्ध लगाउने विधेयकलाई भारी बहुमतले पारित गरेको थियो। जेलेन्स्कीले यस्तो प्रतिबन्ध युरोप, युक्रेन र युक्रेनी जनताका लागि ठूलो समर्थनको संकेत भएको बताएका छन्। प्याट्रियट संसारका थोरै यस्ता हवाई रक्षा प्रणाली मध्ये एक हो जसले ब्यालिस्टिक मिसाइललाई आकाशमै रोकेर नष्ट गर्न सक्छ। पछिल्लो समय रुसले युक्रेनका सहरहरूमा ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण बढाउँदै आएको छ। यस प्रणालीले करिब 1000 किलोमिटर दूरीसम्म उड्ने मिसाइललाई रोक्न सक्छ। एउटा ब्याट्रीले एकै समयमा 8 लक्ष्यलाई पछ्याउन र 100 बढी लक्ष्य पहिचान गर्न सक्छ। तर यसको लागत निकै महँगो छ। एउटा प्याट्रियट अवरोध मिसाइलको मूल्य 30 लाखदेखि 50 लाख अमेरिकी डलरसम्म पर्ने अनुमान गरिएको छ। युक्रेनले यसअघि आफूलाई 25 प्याट्रियट प्रणाली आवश्यक रहेको बताएको थियो। नेतन्याहुसँग इरानबारे केन्द्रित वार्ता। जेलेन्स्की पछि नेतन्याहु व्हाइट हाउस पुगेका थिए। उनको भेट मुख्यत इरानसँग सम्बन्धित तनाव र क्षेत्रीय सुरक्षामा केन्द्रित रहेको बताइएको छ। हालका महिनाहरूमा ट्रम्प र नेतन्याहु बीच केही विषयमा मतभेद देखिएका छन्। ट्रम्पले लेबननमा इजरायलले निरन्तर आक्रमण जारी राखेको तथा युद्ध विरामको पूर्ण पालना नगरेको भन्दै आलोचना गर्दै आएका छन्। भेटपछि ट्रम्पले ट्रुथ सोसियलमा बैठक अत्यन्त राम्रो भएको बताएका छन्। नेतन्याहुले इजरायली संचार माध्यमसँग कुरा गर्दै ट्रम्पसँग इरानलाई परमाणु हतियार प्राप्त गर्न नदिने साझा लक्ष्यमा स्पष्ट समझदारी भएको बताए। उनले यो अमेरिकाका राष्ट्रपतिसँग भएको आफ्नो सबैभन्दा राम्रो वार्ता मध्ये एक भएको पनि उल्लेख गरे। कार्यक्रम विकली वर्ल्ड न्यूजमा अब हामी अर्को गीततर्फ लाग्दैछौँ र गीत भनिरहेको छ चपन्नीमा फ्रम द मुभी मिसिङ, केटी हराएको सूचना।

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: तेरी झ्याप झ्याप बत्ती गएर हैरानै भयो।
2: अब धन्ना नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
3: सम्पर्क ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री शप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
4: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
5: Join our community on Facebook for the latest updates and all the music you love.
4: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: Cheeps FM 98.3 MHz. Your companion. Your companion. Your companion.
1: साताभरि घटेका विश्वका प्रमुख गतिविधिहरूको कार्यक्रम Weekly World News. Weekly World News. Weekly World News.
2: Welcome back after second and last commercial break. Keeps FM 98.3, your companion, tuning in. So the radio of new generation, the station that always keeps you cool, keeps you alive, keeps you in tune. Karyakram Weekly World News ma tapailai feri pani swagat garna chahanchu ra hami गतत्व घटेका विश्व घटनाहरू कार्यक्रममा समावेश गर्ने गर्दछौँ र गीत सङ्गीत पनि हुनेछन्। र अहिले पनि हामी लाग्दछौँ अर्को न्युजतर्फ। न्युज भनिरहेको छ, ट्रम्प प्रशासनले नयाँ चिनिया मानवकार रोबोटमाथि प्रतिबन्ध लगायो। पुरा न्युज विकली वर्ल्ड न्युजमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गत मंगलबार राष्ट्रिय सुरक्षामा जोखिम रहेको भन्दै विदेशमा निर्मित नयाँ मानवकार ह्युमनोइड रोबोटहरूको अमेरिकामा आयातमा प्रतिबन्ध लगाउने घोषणा गरेको छ। यो प्रतिबन्ध मानवकार रोबोटका साथै चार खुट्टे उन्नत रोबोटहरूमा पनि लागू हुनेछ। यस्ता अधिकांश रोबोट चीनमा निर्माण हुने गरेका छन्। चीन र अमेरिका हाल रोबोटिक्स तथा कृत्रिम बुद्धिमत्ता एआई विकासमा तीव्र प्रतिस्पर्धामा छन्। अमेरिकी फेडरल कम्युनिकेशन कमिटी FCC डेटा सेन्टर र सौर्य ऊर्जा प्रणालीमा प्रयोग हुने पावर इन्भर्टरको आयातमा पनि प्रतिबन्ध लगाएको छ। FCC अनुसार यी उपकरणहरूले पनि अमेरिकी अर्थतन्त्रका लागि जोखिम उत्पन्न गर्न सक्छ। FCC अध्यक्ष ब्रेन्डन कारले अमेरिकाका महत्वपूर्ण आपूर्ति श्रृङ्खलालाई सुरक्षित बनाउन आफ्नो निकायले आवश्यक कदम चालेको बताएका छन्। यस विषयमा प्रतिक्रिया लिन BBCले वाशिङटन स्थित चिनिया दूतावाससँग सम्पर्क गरेको जनाएको छ। चीनका प्रविधि कम्पनीहरूले कारखाना तथा घरायसी प्रयोगका लागि मानवकार रोबोटको विकास तीव्र गतिमा गरिरहेका छन्। साथै टेस्ला र बोस्टन डाइनामिक्स जस्ता अमेरिकी प्रतिस्पर्धी कम्पनीहरू भन्दा अघि नै चिनिया कम्पनीहरूले आफ्नो रोबोट व्यवसाय तथा सर्वसाधारणका लागि बजारमा ल्याउन थालेका छन्। कार्यक्रम विकली वर्ल्ड न्युजमा अब हामी अर्को गीततर्फ लाग्छौँ। गीत रहेको छ तिम्रो

स्टेशन किप्स एफएम 98.3 यो कम्प्यानियन ट्युनिङ गर्दै हुनुहुन्छ र अर्को न्यूजतर्फ लागौ। न्यूज रहेको छ, युवा आन्दोलन रोकिए पनि भारतीय मिडियाको विश्वसनीयता माथिको प्रश्न रोकिएन। अपना न्यूज विकली वोल्युमा 20 जुलाई 2026 नयाँ दिल्लीको जन्तर मन्तरदेखि संसद भवनतर्फ जाने सड़क युवाहरूको भिडले भरिएको थियो। शान्तिपूर्ण प्रदर्शन र सरकार विरुद्ध रचनात्मक नाराबाजी चलिरहेको थियो, तर प्रहरीले 81 धरपकड गर्दै लाठी चार्ज गर्यो। सामाजिक सञ्जालमा प्रहरी दमनका भिडियोहरू क्षणभरमै भाइरल भए, तर भोलिपल्ट भारतीय मूलधारको सञ्चार माध्यम द टाइम्स अफ इन्डियाको हेडलाइन थियो, प्रहरीले प्रदर्शनकारीलाई रोके। समाचारमा 70 पक्राउ, 118 प्रहरी र 60 आन्दोलनकारी घाइते भन्ने विवरण समावेश गरेको थियो।

सड़कमा देखिएको प्रहरीको ज्यादती र पत्रकारको समाचार बीच फरक थियो। यथार्थलाई बङ्ग्याएको भन्दै उक्त समाचार सामाजिक सञ्जालमा ट्रोलको शिकार बन्यो। यसले भारतीय मूलधारका मिडिया सरकारको अन्ध समर्थनमा उत्रिएको प्रष्ट पर्थ्यो। यद्यपि दैनिक भास्कर लगायत केही सीमित सञ्चार माध्यमले भने यसलाई 14 वर्षपछिको ठूलो प्रदर्शन भन्दै कभर स्टोरी बनाएका थिए। एमबीबीएस, बीडीएस तथा अन्य स्नातक तहका चिकित्सा तथा स्वास्थ्य सम्बन्धी शैक्षिक कार्यक्रममा भर्नाका लागि लिइने राष्ट्रिय प्रवेश परीक्षा नीटको प्रश्नपत्र बाहिरिएको लगतै परीक्षामा भइरहेका गडबडीका लागि शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले राजीनामा दिनुपर्ने माग राख्दै युवाहरू 6 जुनदेखि आन्दोलनमा उत्रिएका थिए। त्यसको नेतृत्व कक्रोच जनता पार्टी सीजेपीले गरेको थियो। भारतका प्रधान न्यायाधीश सूर्यकान्तको विवादित साङ्ला टिप्पणीपछि गत मे 16 व्यङ्ग्यात्मक अभियानका रूपमा सुरु भएको सीजेपीले आन्दोलनलाई तताउने क्रममा 20 जुलाईमा चलाउ संसद मार्च आह्वान गरेको थियो। उक्त मार्च र शैक्षिक तथा वातावरण अभियन्ता सोनम वाञ्चुकको 26 दिने आमरण अनसनसँगै आन्दोलन उत्कर्षमा पुगेको थियो। सड़कदेखि सामाजिक सञ्जालसम्म फैलिएको युवाहरूको चरम आक्रोश र राष्ट्रव्यापी जनदबाव थाम्न नसकेपछि अन्तत परीक्षा माफियालाई नियन्त्रण गर्न नसकेको नैतिक जिम्मेवारी लिँदै शिक्षा मन्त्री प्रधानले 25 जुलाईमा राजीनामा दिए। प्रधानको राजीनामा सरकारले क्षतिपूर्ति र मुद्दा फिर्ता सहितका सबै माग पूरा गर्ने सम्झौता गरेपछि यो ऐतिहासिक आन्दोलन स्थगित भएको छ। युवाहरूको आन्दोलन स्थगित भए पनि भारतीय सञ्चार माध्यमहरूको भूमिका र उनीहरूमाथिको विश्वसनीयताको बहस भने जारी छ। विशेष गरी मूलधारका सञ्चार माध्यममा युवाहरूको आन्दोलनको कभरेज के कसरी भयो भन्ने विषयलाई निकै चासोका साथ हेरिरहेको थियो। मूलधारका सञ्चार माध्यमहरूमध्ये धेरै जसोले द टाइम्स अफ इन्डियाकै शैली पछ्याएका थिए, जसले गर्दा आन्दोलन स्थलमा अखबारहरू मात्र आलोचित बनेनन्। रिपोर्टिङमा खटिएका टेलिभिजनका संवाददाताहरूले समेत सार्वजनिक आक्रोशको सामना गर्नु पर्यो। भारतका ठूला भनिने टेलिभिजन च्यानलहरूका रिपोर्टरहरूलाई प्रदर्शनकारीले घेरेर लखेटेका भिडियोहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती छन्। भीडबाट निरन्तर गोदी मिडिया मुर्दाबादको नारा लागिरहेको थियो। अन्तर्राष्ट्रिय समाचार संस्था रिटर्सका अनुसार रिपोर्टिङका लागि पुगेका एक टेलिभिजन पत्रकार देव कोटकमाथि प्रदर्शनकारीले दुर्व्यवहार नै गरे। प्रदर्शनकारीहरूले मूलधारका टिभी च्यानलहरूलाई सरकारको पक्षपोषक र प्रो गभर्नमेन्टको आरोप लगाउँदै आक्रोश पोखेका थिए। युवाहरूले भारतीय टिभी रिपोर्टरहरूलाई ल्यापडग मिडियाको संज्ञा दिँदै सडकबाटै थपाएको रिटर्सको समाचारमा उल्लेख छ। एकातिर मूलधारका टेलिभिजन पत्रकारहरूलाई सडकमा पाइला टेक्न मुस्किल थियो, अर्कोतिर त्यही भिडले युट्युब मार्फत स्वतन्त्र पत्रकारिता गरिरहेका रविश कुमारलाई भने ताली बजाएर स्वागत गरिरहेको थियो। रिटर्सका अनुसार आन्दोलनकारीहरूले डिजिटल न्युज प्लेटफर्म न्युज लन्ड्री, युट्युब क्रिएटरहरू आकाश ब्यानर्जी, काव्य कर्नाटक, समन्देश भाटिया लगायतका स्वतन्त्र पत्रकारहरूलाई भने सहजै स्वीकारे। उनीहरूसँग मात्रै विद्यार्थीहरूले आफ्नो गुनासा र मुद्दाहरू निर्धक्क राखिरहेका थिए। परम्परागत समाचार माध्यमप्रतिको घट्दो विश्वासको दर्शकहरूलाई स्वतन्त्र अनलाइन प्लेटफर्महरूतर्फ आकर्षित गर्न मद्दत गरेको टाइम्स नाउ छाडेर युट्युबमा कन्टेन्ट क्रिएसन गरिरहेका आकाश ब्यानर्जीले रिटर्सलाई बताए। मिडियाले सरकारलाई प्रश्न गर्न छाडेका कारण नै वैकल्पिक डिजिटल मिडियाको उदय भएको हो, अन्यथा यस्तो हुने थिएन उनले भने। यस्तै न्युज लन्ड्रीकी मनिषा पाण्डेले पनि मूलधारका टेलिभिजन समाचारहरूप्रति वर्षौंदेखि बढ्दै गएको निराशा नै आन्दोलनमा पोखिएको बताउँछिन्। पहिले हामी कहाँ प्रोपगन्डा पक्षधरता विरूद्धका प्राइम टाइम समाचारहरू थिए, पाण्डेले भनिन्, तर सन् 2014 पछि ठिक विपरीत हुन गयो। अहिले समाचार कसरी जनविरोधी बन्छ भन्ने उदाहरण देखियो। सड़कमा उत्रिएका विद्यार्थीहरू प्रश्नपत्र लिक, शिक्षा प्रणालीको चरम व्यापारीकरण र बढ्दो बेरोजगारीका विषयमा मिडियाले सरकारलाई प्रश्न गरोस् भन्न चाहन्थे, तर टेलिभिजनका प्राइम टाइम सोहरूले उनीहरूको आन्दोलनलाई अर्कै रङ दिइरहेका थिए। न्युज लन्ड्रीले आफ्नो कार्यक्रम टिभी न्युजेन्स मार्फत टेलिभिजन च्यानलहरूले कसरी आन्दोलनको गलत भाषा निर्माण गरिरहेका छन् भन्ने पर्दाफाश गरेको छ। उक्त विश्लेषण अनुसार जहाँ विद्यार्थीहरू शिक्षा र रोजगारीको माग गरिरहेका थिए, त्यहाँ टेलिभिजनका एङ्करहरू भने यो आन्दोलनलाई अमेरिकी गुप्तचर संस्था सीआईएसँग जोडेर सनसनीपूर्ण बस चलाइरहेका थिए। जुलाई 20 को संसद मार्चलाई आजतक, डिडी न्युज, इन्डिया टुडे, एनडीटिभी, रिपब्लिक भारत लगायत टेलिभिजन एङ्करहरूले नेपालको खुला सिमानाको प्रयोग र पाकिस्तानको कनेक्सनसँग जोडेर कन्स्पिरेसी थ्योरी बुनिरहेका थिए। विद्यार्थीका वास्तविक मुद्दालाई राजनीतिकरण गरेर विपक्षी दलहरूले एजेन्डाको रूपमा चित्रण गर्न खोजिएको प्रष्ट देखिन्थ्यो।
टेलिभिजन मात्र होइन भारतका ठूला पत्र पत्रिकाहरूले पनि यो आन्दोलनलाई हेर्ने दृष्टिकोणमा चरम पूर्वाग्रह देखाए। न्युज लन्ड्रीको अर्को सामग्री अनुसार इन्डियन एक्सप्रेस, द हिन्दू, टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्स, दैनिक जागरण र अमर उजाला जस्ता भारतका 11 प्रमुख पत्रिकाहरूले एउटै घटनालाई फरक फरक हेडलाइन र दृष्टिकोणबाट छापेका थिए। तीमध्ये केहीले ग्राउन्डको यथार्थ भन्दा पनि आफ्नो सम्पादकीय नीति र सत्ताप्रतिको झुकाव अनुसार घटनालाई तोडमोड गरेका थिए। जब मूलधारका मिडियाले प्रदर्शनकारीका मुद्दालाई बङ्ग्याउन र सरकारको बचाउ गर्न थाले, तब युवाहरूले सूचना प्रवाहको जिम्मा आफ्नै हातमा लिए। आन्दोलनकारीका लागि अब ठूला क्यामेरा र ओबी भ्यानको आवश्यकता थिएन। उनीहरूको खल्तीमा भएको स्मार्टफोन नै नयाँ न्युज रुम बन्यो। हिन्दुस्तान टाइम्सका अनुसार यस आन्दोलनका क्रममा इन्स्टाग्राम क्रिएटरहरू नै सिटिजन जर्नलिस्टका रूपमा स्थापित भए। उनीहरूले इन्स्टाग्राम रिल्स र लाइभ स्ट्रिम मार्फत जन्तर मन्तरको ग्राउन्ड जिरोबाट सिधै रिपोर्टिङ गरे, जहाँ टेलिभिजनका पत्रकारहरू केही मिनटका लागि बाइट लिन आउँथे र फर्किन्थे। त्यहाँ स्वतन्त्र क्रिएटरहरू 15 सडकमै बसेर आन्दोलनकारीसँग प्रत्यक्ष जोडिएका थिए। अक्सफोर्ड विश्वविद्यालय अन्तर्गतको रिटर्स इन्स्टिच्युटले गत 16 जुन 2026 सार्वजनिक गरेको डिजिटल न्युज रिपोर्ट इन्डिया लन्सले पनि यसलाई पुष्टि गरेको छ। रिपोर्टले भारतमा मूलधारका मिडियाप्रतिको जनविश्वास निरन्तर घट्दै गएको देखाएको छ। परम्परागत टेलिभिजन र पत्र पत्रिकाको साटो भारतीय दर्शकहरूको समाचार हेर्ने र पढ्ने बानी डिजिटल प्लेटफर्म, वैकल्पिक मिडिया र पोडकास्टतर्फ ठूलो मात्रामा सिफ्ट भएको छ। रिटर्सले आफ्नो रिपोर्टमा निष्कर्ष निकाले झैं यो आन्दोलनले मूलधारको मिडियाको अन्त्य त गरेको छैन, तर एउटा स्पष्ट सन्देश भने दिएको छ। अब सार्वजनिक ध्यान आकर्षण र विश्वासमाथि परम्परागत टेलिभिजन र पत्र पत्रिकाको मात्र एकाधिकार रहेन। स्मार्टफोन हातमा लिएर हुर्किएको नयाँ पुस्ताका लागि स्वतन्त्र पत्रकार र डिजिटल क्रिएटर्सहरू नै अबका वास्तविक पत्रकार बनेका छन्। यद्यपि युवाहरूले भरोसा गरेका यी स्वतन्त्र पत्रकार र डिजिटल क्रिएटर्सहरू मध्ये धेरैजसो मूलधारकै पत्रकारिताबाट परिचय बनाएकाहरू नै छन्।

हजुर श्रोता मित्र, कार्यक्रम विकली वेलनेस सुन्दै हुनुहुन्छ। विकली वेलनेसमा आज मसँग रहेका सम्पूर्ण न्युजहरू सकिसकेका छन्। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो प्लिज सल्लाह सुझाव दिनुहोला। फेसबुक पेज रहेको छ हाम्रो हिप्स एफएम 90.3 MHz, र हामीलाई टिकटक इन्स्टाग्राममा पनि भेट्न सक्नुहुन्छ, फलो गरिहाल्नुहोला। अहिले भने चाहिँ हामी बिदा माग्न चाहन्छौँ। नेक्स्ट विक फेरि आउनेछौँ अर्को न्युजहरू लिएर। तेन्जेलको लागि सुन्दै गर्नुलाई हिप्स एफएम।

life-changing quotes. मौकाले तपाईको ढोका अवश्य ढकढक्याउने छ, तर पहिले

0: best romantic Hindi song.
1: Best romantic Hindi song.
0: Best romantic Hindi songs. Every Sunday 9 p.m. Tuesday 6 p.m. Pehla nasha, pehla khumar. Station Gifts FM 98.3 MHz. Naya pyar hai, naya
2: You can dance.
3: You can sing. All you gotta do is
4: just tune in.
3: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
5: हामीलाई सुन्नुहोस् www.kipsfm.com मार्फत. Just tune in, radio नयाँ जेनेरेसनको.
6: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी.
7: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर, काठमाडौँ. फोन नम्बर 5302678 5302678. लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स.
8: नेपाली सुपर हिट्स.

0: तपाईं सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: किप्स टाइम चेक
2: अहिले बेलुकीको 9 बजेको छ
3: Keeps you cool.
4: Keeps you alive.
5: Keeps you entertained. Keeps 98.3 FM. Your companion. Your companion. Your companion.
0: English retro numbers. English retro numbers. At 98.3.

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नान मान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: यू क्यान डान्स,
4: यू क्यान सिंग, ऑल यू गॉट टू डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion, the radio of new generation.
6: What's the secret to success?
7: Simple. Say yes to radio advertising.
6: Your brand, our voice. One message, thousands of listeners.
7: Radio advertising, affordable, effective, and culturally close.
6: Say yes to radio advertising, where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
8: हजुर, न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा पाइन्छ मोटरसाइकल, स्कुटर, कार, भ्यान, जीप, पिकअप, हात्ती गाडी, बस, ट्रक, एक्सकाभेटर, ट्र्याक्टर, जेनेरेटर लगायत इन्भर्टरका ओरिजिनल ब्रान्डेड ब्याट्रीहरू विथ ओल्ड ब्याट्री एक्सचेन्ज फेसिलिटी।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
5: Stay connected with your favorite station, KIPS FM 98.3 MHz.
7: Join our community on Facebook for the latest updates and all the music you love.
5: And don't stop there, follow us on Instagram and TikTok too. Search KIPS FM 98.3 MHz and hit that follow button today.
0: सौन्दर्य, स्वास्थ्य र जीवनशैली सम्बन्धी एक विशेष कार्यक्रम ब्युटी हेल्थ एन्ड लाइफ स्टाइल KIPS FM 98.3 मेगाहर्जमा शनिबार बेलुकी 7 बजे, मङ्गलबार बिहान 7 बजे र बुधबार दिउँसो 3 बजे।
9: KIPS FM 98.3 मेगाहर्ज, योर कम्पानियन, योर कम्पानियन, कम्पानियन। English retro numbers, English retro numbers.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार छिटो भनेकै वर्ल्डलिङ
1: अब ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा 100 ampere, 150 ampere, 200 ampere का ट्युबुलर ब्याट्रीहरू सुपथ मूल्यमा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरूको एक्सचेन्ज सुविधा तपाईँका पुराना इन्भर्टर ब्याट्रीहरू ल्याउनुहोस् र नयाँ ट्युबुलर ब्याट्रीहरू लग्नुहोस् साथै तपाईँको इन्भर्टर युपिएसहरू मर्मत समारका लागि सम्झनुहोला
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
3: यु क्यान डान्स
4: यु क्यान सिंग ऑल यु गॉट टु डू इज
5: जस्ट ट्यून इन
4: KIPS FM 98.3 MHz, your companion. The radio of new generation.
6: अब इन्टरनेट ढिलो होइन छिटो स्मार्ट र सुरक्षित
7: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा
8: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पिड र स्टेबल इन्टरनेट
7: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित
8: हानिकारक साइट असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ
9: सुबिसु छिटो पनि सुरक्षित पनि
10: थप जानकारी तथा बुकिङका लागि
11: 01-42-88-8 98-12-32-88-8
12: What's the secret to success?
13: Simple. Say yes to radio advertising.
12: Your brand, our voice. One message, thousands of listeners.
13: Radio advertising. Affordable, effective, and culturally close.
12: Say yes to radio advertising where every word makes an impact. KIPS FM 98.3 MHz. Contact 567-3114. 567-3114.
14: काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स एकै छाना मुनि युपिएस इन्भर्टर सोलर उपलब्ध यस पावर सप्लाई सोल्युसन हाउसमा तपाईँको घर अफिसका लागि उपयुक्त सर्टिफाइड सामानहरू उपलब्ध गराइन्छ सोलर होस्ट वा हाइब्रिड सिस्टम बेस्ट प्राइस डिल र कन्सल्टेसनको लागि एक विश्वासिलो नाम
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स कुलेश्वर काठमाडौँ फोन नम्बर 5302678 5302678 लोकेसनको लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स
4: World full of tremendous numbers of trends and your busy schedule. Are you missing out trending English hits? If yes, the radio of new generation presents What's Trending. Trending. Just to keep you updated about trending English hits and its information. Every Saturday, 7 a.m. and Thursday, 9 p.m. Only on KIPS FM 98.3 MHz. Never miss out being trendy.
15: Karikram, call you time, call you time.
16: Call you at times, every day, 11 to 12 p.m.

0: Kip 98.3 FM.
1: English Retro Numbers. English Retro Numbers. At 98.

0: तपाई सुन्दै हुनुहुन्छ किप्स एफएम 98.3 मेगाहर्ज योर कम्पानियन
1: बलिउड गोल्डन हिट।

0: तेरी छ्याप छ्याप बत्ती गएर हैरानै भयो।
1: अब धन नमान्नुस्, नन स्टप पावर पाउन अब एकदमै कम खर्चिलो र भरपर्दो इन्भर्टर ब्याट्री ब्याकअप सिस्टमको लागि ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्समा सम्पर्क गर्नुहोला। सुरुवाती मूल्य मात्र 16,999 रुपियाँदेखि।
2: सम्पर्क ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स, कुलेश्वर काठमाडौँ। फोन नम्बर 5302678 5302678। लोकेशन को लागि गुगल गर्नुहोस् ब्याट्री सप न्यू काठमाडौँ इलेक्ट्रिक इलेक्ट्रोनिक्स।
3: अब इन्टरनेट ढिलो होइन, छिटो, स्मार्ट र सुरक्षित।
4: इन्ट्रोड्युसिङ वाइफाई 6 विथ सुबिसु सुरक्षा।
5: वाइफाई 6 सँग पाउनुहोस् हाई स्पीड र स्टेबल इन्टरनेट।
4: साथै सुबिसु सुरक्षाले तपाईँलाई राख्छ अनलाइन ब्राउजिङमा सुरक्षित।
5: हानिकारक साइट, असुरक्षित कन्टेन्ट अब सबै इन्स्टेन्ट ब्लक हुन्छ।
6: सुबिसु, छिटो पनि सुरक्षित पनि। थप जानकारी तथा बुकिङका लागि
7: 01-42-35-888 98-12-35-888।
8: Stay connected with your favorite station. Keeps FM 98.3 megahertz.
9: Join our community on Facebook for the latest updates and all the music you love.
8: And don't stop there. Follow us on Instagram and TikTok too. Search Keeps FM 98.3 megahertz and hit that follow button today.

0: तीस वर्षदेखि इन्टरनेटको स्पिडमा मात्र होइन, प्रविधि सुविधा सृजनशीलतामा पनि सधैँ छिटो वर्ल्डलिङ्क मनसँग जोडिएको तार तपाईँलाई पनि व्यक्त गर्दछ आभार। छिटो भनेकै वर्ल्डलिङ्क।
1: KIPS 98.3 FM, your companion.
2: Bollywood Golden Hits.

0: प्रेसको साथ अब नेपालभरि 14,000 भन्दा बढी हटस्पटहरूमा फ्री इन्टरनेटको मजा लिनुहोस्।
1: अब लाइफ इज अलवेज अन जहाँ पनि खुरु खुरु
0: कनेक्ट टु माई वर्ल्ड लिंक एन्ड अलवेज स्टे कनेक्टेड व्हेयरएवर यु आर।
2: What's the secret to success?
3: Simple. Say yes to radio advertising.
2: Your brand, our voice. One message, thousands of listeners.
3: Radio advertising. Affordable, effective, and culturally close.
2: Say yes to radio advertising where every word makes an impact. Keeps FM 98.3 megahertz. Contact 567-3114. 567-3114.
4: नमस्कार अनि हार्दिक स्वागत छ। तपाईँ सुन्दै हुनुहुन्छ किप्स 98.3 FM।
5: हजुर नमस्ते अनि स्वागत छ, यो किप्स FM 98.3।
6: नमस्कार किप्स 98.3 FM।
7: यो हो किप्स 98.3 FM। तपाईँसँगको सहयात्रा।
8: बलिउड गोल्डन हिट्स,

0: are listening to Kips FM 98.3 MHz, your companion.
1: किप्स 98.3 FM को आजको सम्पूर्ण नियमित प्रसारण यहीँ सकिन्छ। भोलि बिहान पुनः रमाइला गीत सङ्गीत र कार्यक्रमको साथमा उपस्थित हुनेछौँ। शुभरात्री।